0: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर
7: मुवा। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउन, विभेद अन्त्य गर्न,
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
10: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
9: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
10: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
9: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
10: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
11: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
12: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
13: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम रणेश्वर आदि भगवान को एक शिला सहर्ष अवतार को रूप में पूजिने भीमेश्वरलाई आफ्नो विधि अनुसार पूजा पाठ गर्दा तपसिल का विषय में ध्यान दी आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन संपूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मंदिर में फलामको ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समय में सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2।

0: કોસ્કો ટીવી બોકનું ભીટી આપને ટીવી બીગ્યો અને બનાવના જાના લાગે કોની બનાવને પુકા ઓલાટ હોય ને
1: તેથી કુરામાં પણ ચિંતા ગર્નુ પર્છ ત સદર મુકામ ચરીકોટ બાટ ચરી ઘ્યાંગ જાને બાટોમાં રહેકો હમ્રાઈ ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઉ ન ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઈ પણ હાલશ ને શકી ગણી
0: એ ઓરે તીસુ ભાઈ મ પણ તીતી તીર લાગી હાલશો ને હોય ના ત
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
2: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा, बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494412020।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: हो हम रेडियो 103.4 मेगाहर्ट्ज।
1: सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईलाई हार्दिक स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल वैशाख 25 गते शुक्रबार मे 8 तारीक सन् 2026 नेपाल सम्मत 1146 ज्येष्ठ कृष्ण षष्ठी तिथि विश्व रेड क्रस दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: प्रधान न्यायाधीशमा डाक्टर सरोज कुमार शर्मा सिफारिश। राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको असहमति। प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई बलियो बनाउने राष्ट्रपतिको भनाई।
2: पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर। वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना। नारायणगढ़ बुटोल सड़क निर्माण अन्तिम चरणमा।
1: पुरूषहरूमा 50 पछि प्रोस्टेटको जोखिम बढ़दै। उदयपुरमा सड़क दुर्घटना न्यूनीकरण गर्न शुभयात्रा अभियान। कूटनीतिक पहलबाटै कालापानीको अतिक्रमित भूमि फिर्ता ल्याउन सुझाव।
2: युद्धविरामका लागि अमेरिकी प्रस्तावमाथि इरानद्वारा अध्ययन शुरू। तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप। अर्जेन्टिनाबाट एटलान्टिक यात्रामा निस्किएका यात्रुमा हन्टा भाइरसको संक्रमण पुष्टि।
1: र विश्वकप क्रिकेट लीग 2 छनौटमा स्कटल्याण्ड विरूद्ध नेपाल ए विजयी। बागमती गोल्ड कपमा चितलाङ फाइनलमा। हेटौडामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको शुरूमा प्रधान न्यायाधीश सिफारिशको प्रसंग।
2: सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्तिका लागि सिफारिश हुनुभएको छ। रोल क्रमको चौथो नम्बरमा रहनुभएका शर्मा प्रधान न्यायाधीशमा सिफारिश हुनुभएको हो। प्रधान न्यायाधीश सिफारिशमा पहिलो पटक रोल क्रम तोड़िएको छ। वरिष्ठताको आधारमा न्यायाधीश शर्मा भन्दा अघि 3 जना हुनुहुन्थ्यो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान, सपना प्रधान मल्ल, वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाल शर्मा भन्दा अघि हुनुहुन्थ्यो। संसदीय सुनाईको प्रक्रियाले पूर्णता पाई अनुमोदित भएमा शर्मा प्रधान न्यायाधीशमा नियुक्त हुनुहुनेछ। संवैधानिक परिषद सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले 2 सदस्यका फरक मतका बीचमा शर्मा सिफारिश हुनुभएको बताउनुभयो। शर्माको सिफारिशमा अध्यक्ष दाहाल र प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता विश्व

0: गरिएको थियो। छजना मध्ये चौथो वरियतामा रहनुभएका शर्मा नियुक्तिका लागि सिफारिश हुनुभएको हो। रोस्टरमा डाक्टर नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठ समेत हुनुहुन्थ्यो। संसदीय सुनाईबाट अनुमोदित भई नियुक्त भएमा शर्माले प्रधान न्यायाधीशका रूपमा संविधानले तोकेको छ वर्षको अवधि कार्यकाल पूरा गर्नुहुने बताइएको छ। यसैबीच रोल करम मिचिएर बनाइएका सिफारिश गरिएको विषयमा कानूनता के हुन सक्छ भन्ने विषयमा हामीले संविधानविद विपिन अधिकारीलाई सोधेका छौं।
1: संविधान अनुसार नेपाल सरकारसँग अझ भनौं संवैधानिक परिषदसँग त्यो छनौटको अधिकार छ, उसले गर्न सक्छ। तर नेपालको जुन एउटा वैधानिक र न्यायिक परम्परा छ त्यो न्यायिक परम्परामा करिब करिब यो 2047 सालदेखि लगातार हामी मिलेसम्म एउटा अपवाद बाहेक जहिले पनि तपाईँको वरिष्ठतालाई स्वीकार गरिएको अवस्था छ। त यसको कारण के हो भने न्यायालयभित्रका जुन एउटा न्यायाधीशहरूमा कम्तीमा पनि एउटा देशको सबैभन्दा ठूलो न्यायिक करियर स्वतः वरिष्ठताको आधारमा प्राप्त हुन्छ र सरकारले यसमा यताउति गर्दैन भन्ने दृष्टिकोण स्थापित हुँदाखेरि जुन एउटा सहज परिस्थितिको निर्माण हुन्छ हो त्यसतर्फ चाहिँ सबैले सोचेको हो। अहिलेसम्मका सरकारहरूले नेतृत्वहरूले भनौँ प्रधानमन्त्रीका रूपमा, तर अब अहिले चाहिँ फरक आउँदा मैले भने गर्नलाई नसकिने होइन तर प्रष्ट रूपमा यो हाम्रो परम्परा भन्दा बाहिर गएको छ र यसले सर्वोच्च अदालतका अहिलेका न्यायाधीशहरूलाई अलिकति के भने उनीहरूका लागि एउटा न्यायपूर्ण वातावरण हाम्रा लागि रहेन भन्ने सोचाइ आउन सक्दछ। अब त्यो चाहिँ दीर्घकालमा राम्रो कुरा होइन।
2: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा मूल सम्झौता विपरीत निर्माण कम्पनीलाई कर छूट दिएर भ्रष्टाचार गरेको अभियोगमा एक पूर्व मन्त्री, चार पूर्व सचिव र एक बहालवाला सचिव सहित 14 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र तत्कालीन अर्थ सचिव शंकर प्रसाद शर्मा अधिकारी तथा निर्णय प्रक्रियामा संलग्न अधिकारी र कम्पनी विरूद्ध 3,62,05,22,160 रूपियाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो। यस अनियमिततामा पर्यटनका तत्कालीन सहसचिव एवं हाल गण्डकी प्रदेशका प्रमुख सचिव रहेका डण्डुराज घिमिरे पनि पर्नु भएको छ। अख्तियार सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार यस मुद्दामा अन्य अभियुक्तमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर नेउपाने, अर्थका तत्कालीन सहसचिव केवल प्रसाद भण्डारी, पर्यटनका तत्कालीन सहसचिव सुरेश आचार्य पनि पर्नु भएको छ। भण्डारी र आचार्य सचिवबाट अवकाश पाइसक्नु भएको छ। त्यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम र पछि महानिर्देशक बनेका प्राधिकरणका तत्कालीन राष्ट्रिय गौरव आयोजनाका प्रमुख तथा निर्देशक प्रदीप अधिकारी, पर्यटन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे तथा शाखा अधिकृत उर्मेला भण्डारी पनि पर्नु भएको छ। विमानस्थल निर्माण कम्पनी सीएमएससी र यसका अध्यक्ष वाङ बो तथा आयोजना व्यवस्थापक याङ झियाङलाई पनि मतियारका रूपमा प्रतिवादी बनाइएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र अझै बलियो बनाउने टिप्पणी गर्नुभएको छ। राष्ट्रपति निवासित निवासमा हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित राष्ट्रिय पत्रकारिता दिवस 2083 अवसरमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहना पूरा गर्ने अभियानमा प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभएको हो। राष्ट्रपतिले नेपालको राजनैतिक, सामाजिक, सांस्कृतिक लगायतका हरेक परिवर्तनमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको समेत स्मरण गराउनु भएको थियो।
2: सीमा विवादका विषयमा छलफल गर्न परराष्ट्र सचिव स्तरीय दुई देशीय संयन्त्र हुँदाहुँदै भारतले नेपाली भूमि लिपुलेख हुँदै कैलाश मानसरोवर यात्राको तयारी थालेको छ। भारत र चीनले कोविड 19 महामारी यता स्थगित मानसरोवर यात्रा आगामी जूनदेखि अगस्तसम्म

0: पुनः शुरू गर्न सहमति गरेका छन्। यो विषयमा नेपाललाई भने कुनै जानकारी दिएको छैन। 21 फागुनको निर्वाचनपछि बलियो जनादेशको साथ सत्तामा आएको सरकारले उक्त निर्णयको विरोध गर्दै कूटनीतिक नोट मार्फत आफ्नो पुरानो अडान दोहोर्याएको छ। नेपाली सीमाको विषयमा दुवै छिमेकी प्रति असन्तुष्टि जनाएको यो पहिलो पटक भने होइन। सन् 2015 यता नेपालले एकतर्फी रूपमा आफ्नो भूमि प्रयोग गरेको विषयमा भारत र चीनलाई चार पटकसम्म कूटनीतिक नोट पठाइसकेको छ। सँगै उच्च स्तरीय राजनैतिक भेट पनि नेपाली पक्षले यो विषय उठाउँदै आएको छ, तर भारत र चीन दुवैले नेपालको चासोलाई व्यवस्था गर्दै आएका छन्। संसदीय समितिमा वार्ता र सम्वादका माध्यमबाट नेपालको लिपुले कालापानी लिम्पिया धुरा फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने विषयमा छलफल पनि भएको छ। हिजो प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भाग लिने सदस्यहरूले लिपुले बारेमा भारत तथा चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको धारणा राखिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाँच वर्ष कार्यकाल सकिने लाग्दा कतिपय स्थानीय तहमा चुनावी बाचा अनुरूपका काम बाँकी नै।
2: स्थानीय तहलाई नै संविधानले सबै कुरा निर्धारित गरिसकेपछि त्यो अनुसार कानून बनाएर अधिकार र साधन स्रोत स्थानीय हस्तान्तरण गर्नुपर्ने हो सरकारले, तर योभन्दा अघिल्ला सरकारहरूले त्यसमा चासो देखाएनन्।
0: 50 बढ़दै प्रोस्टेटको जोखिम लगायतका खबर र कार्टुनहरू पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
1: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
6: नमस्कार, नमस्कार, नमस्कार।
4: कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
1: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
7: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
3: वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाड़ी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईं अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुकुम्बासी व्यवस्थापन कार्य तीव्र शीर्षकमा खबर प्रकाशित छ भने 50
9: पछि बढ्दै पोस्टेटको जोखिम शीर्षकमा सरोज ढुंगेलले खबर लेख्नु भएको छ। नेपालमा पोस्टेट सम्बन्धी समस्या बढ़दो देखिनुका पछाडि बढ़दो उमेर, जीवनशैलीमा आएको परिवर्तन तथा स्वास्थ्य जाँचप्रति कम प्राथमिकता दिने प्रवृत्ति प्रमुख कारणका रूपमा देखिएको चिकित्सकहरूले बताएका छन्। त्यस्तै भित्री पृष्ठमा नारायणी तटबन्धको काममा तीव्र शीर्षकमा खबर छ भने चेपाङ बस्ती नमूना बनाइदै शीर्षकमा अर्को खबर पनि प्रकाशित गरिएको छ। त्यस्तै मकवानपुरमा अतिक्रमित जग्गा खाली गराउने तयारी शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकमा बहुचर्चित नारायणघाट बुटोल सड़क निर्माण अन्तिम चरणमा शीर्षकमा खबर प्रकाशित छ। लामो विवादपछि महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट बुटोल सड़क निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजना निर्देशनालयका अनुसार हालसम्म यो खण्डको 87% निर्माण पूरा भएको छ। आयोजनाको मुख्य निर्माण कार्य आगामी असार मसान्तभित्रै सम्पन्न हुने गरी कामलाई तीव्र पारिएको छ। कुल 113 किलोमिटर लम्बाईको यो सड़क आयोजनामा हालसम्म 111.5 किलोमिटर खण्डमा 4 लेनकै पिच कार्य सम्पन्न भइसकेको छ। अब 1.5 किलोमिटर क्षेत्रमा मात्रै पिच गर्न बाँकी रहेको आयोजनाले जनाएको छ। त्यस्तै एमआरपी विवाद सुल्झिएपछि एकै दिन छुटे 800 ट्रक शीर्षकमा वीरगंजको खबर पनि प्रकाशित छ। त्यस्तै आजको अन्नपूर्णको भित्री पृष्ठमा महासंघको नयाँ नेतृत्वले शुरू गर्यो काम, नवनियुक्त अध्यक्षद्वारा

0: द्वारा छ स्तम्भ साठी पहलको घोषणा शीर्षकमा खबर प्रकाश पद त्याग गरेका छन्। त्यस्तै श्रीमन अध्यक्ष सिफारिश समितिबाट डाक्टर गुणाकर भट्टको राजीनामा शीर्षकमा पनि खबर प्रकाशित छ।
1: त्यस्तै गरी नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, वास्तविक सुकुम्बासीलाई रोजगारी दिने विषय आगामी बजेटमै राख्ने गृह कार्य भएको मन्त्रीको भनाई शीर्षकमा खबर छापिएको छ। अजित अधिकारी थप लेख्नुहुन्छ, सरकारले सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदा विस्थापित भएका सुकुम्बासी परिवारलाई रोजगारी दिने योजना अघि सारेको छ। काठमाडौँ उपत्यका नदी खोलाका सुकुम्बासी बस्ती हटाएर सरकारले करिब 8,000 सुकुम्बासी होल्डिङ सेन्टरमा राखेको छ। ती परिवारबाट एकजना सदस्यका दरले रोजगारी दिलाउने योजना अघि सारेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले बताउनु भएको छ। उहाँका अनुसार आश्रय स्थलमा राखिएका मध्ये वास्तविक सुकुम्बासी पहिचान भएपछि सरकारले रोजगारी जोड्नेछ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको हिजोको बैठकमा मन्त्री यादवले यो कुरा बताउँदै जेनजीलाई समेत रोजगारी दिने बताउनु भएको छ। समितिको बैठकमा मन्त्री यादवले जेनजी समूहलाई रोजगारी दिनु आवश्यक रहेको बताउनुभयो। उहाँले जेनजी आन्दोलनपछि आएको राजनैतिक परिवर्तनले बेरोजगारीको मूल समस्यालाई सम्बोधन गर्ने बेला भएको पनि उहाँले थप बताउनु भएको छ। त्यस्तै गरी नयाँ पत्रिका दैनिकै भित्री पृष्ठमा उदयपुरबाट विदुर कटुवा लेख्नुहुन्छ, मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा बढ़दो सड़क दुर्घटना न्यूनीकरणका लागि स्थानीय अभियन्ताले शुभयात्रा अभियान सञ्चालन गरेका छन्। सामाजिक अभियन्ता रमा मगरको संयोजकतामा गठन भएको सुरक्षित सड़क अभियान उदयपुरले यो सचेतनामूलक कार्यक्रम शुरू गरेको हो। सुनसरीको चतरादेखि कटारी नगरपालिकासम्म फैलिएको करिब 110 किलोमिटर सड़क खण्डमा पछिल्ला वर्षहरूमा दुर्घटनाको संख्या बढ़दै गएपछि स्थानीयले यस्तो अभियान शुरू गरेका हुन् र छिमेकी जिल्लामा समेत यो अभियान विस्तार गरिने कार्यक्रम रहेको छ। त्यस्तै गरी नयाँ पत्रिका दैनिकमै धनबहादुर ओली लेख्नुहुन्छ, कम्बोडियाली प्रहरीले साता दिन अघि मात्र स्क्याममा संलग्न 1,000 भन्दा धेरै मानिस पक्राउ गरेको छ, जसमा 72 नेपाली परेका छन्। यसै बेलामा कम्बोडियाली सरकारले स्क्याममा संलग्न हुने विरूद्ध कड़ा कानून कार्यान्वयनमा ल्याएको छ। यसबाट पक्राउ परेका नेपाली युवा पनि प्रभावित हुने देखिएको छ। यद्यपि हामीले नेपाली युवाको हकमा माफी दिन मात्रै प्रचार गरेका छौं। कमोडियाली सरकारले अनलाइन स्क्याममा संलग्न विरूद्ध 5,000 अमेरिकी डलर जरिवाना हुने र आजीवन कारावासको सजाय समेत तोकेको छ। त्यस्तै गरी नागरिक दैनिकको पहिलो पृष्ठमा प्री आईपीओमा बदमाशी भट्ट अग्रवाल संलग्न शीर्षकमा खबर लेखिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल जोड़िएका 8 इन्सुरेन्स कम्पनी छानबिनमा परेका छन्। नेपाल धितोपत्र बोर्डले व्यवसायी भट्ट र अग्रवालले गरेको धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै ती कम्पनीमाथि थप छानबिन थालेको हो। ती इन्सुरेन्स कम्पनीले प्राथमिक शेयर जारी गर्नु अघि नै संस्थापक शेयर जारी गरेर लगानी जुटाउन अनौपचारिक रूपमा प्री आईपीओ ल्याउँदा अनियमितता गरेको आशंका मा छानबिन थालिएको हो। प्री आईपीओका नाममा रकम उठाउँदा बदमाशी गरेको आशंका विभागको रहेको छ। विभागले अनुसन्धानका लागि ती कम्पनीको वित्तीय विवरण समेत माग गरेको छ। त्यस्तै गरी नागरिक दैनिककै भित्री पृष्ठमा 37 औषधि उत्पादन गर्दै नेपाल उद्योग लिमिटेड औषधि उद्योग लिमिटेड भनेर पवित्रा सुनारले लेख्नु भएको छ। नेपाल औषधि लिमिटेडले छिट्टै 3 औषधि उत्पादन गर्ने तयारी गरेको छ। उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलमा प्रयोग हुने औषधि उत्पादन अन्तिम चरणमा पुगेको हो। यी औषधि सहित 37 औषधि उत्पादन तयारीमा रहेको लिमिटेडले जनाएको छ, जसमा कोलेस्ट्रोलमा प्रयोग हुने एटोराभाइटिङ औषधि लगायतका अनुमति प्राप्त औषधिहरू लाई अगाडि बढ़ाउन लागिएको बताइएको छ। 3 औषधि अर्को आर्थिक वर्षभित्र प्रयोगमा ल्याउने गरी प्रक्रिया अगाडि बढ़ाइएको नेपाल औषधि लिमिटेडका सूचना अधिकारी दिनेश प्रसाद भट्टराईले जानकारी दिनुभएको छ। लिमिटेडका अनुसार हाल 8 अनुसन्धान र विकासकै क्रममा रहेका छन् भने प्रक्रिया पूरा हुन औषधि विकास विभागबाट 2-3 अनुमति पत्र लिएपछि मात्र 1 वर्षपछि औषधि बजारमा आउने क्रममा हुनेछ। छिट्टै उत्पादन हुने अन्य औषधिमा स्प्रेन 75 मिलीग्राम र अलवेडाजोल ट्याब्लेट 400 मिलीग्राम रहेका छन्।
0: साझा खबरमा अब विदेशका खबर. इरानले अमेरिकामाथि युद्ध विरामको उल्लंघन गर्दै आफ्ना तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको छ. इरानी सेनाले अमेरिकी सैन्य जहाजमाथि हमला गरी उल्लेखनीय क्षति पुर्याएको दावी समेत गरेको हो. इरानको सरकारी संचार माध्यमका अनुसार अमेरिकाले जाक क्षेत्रको इरानी तटीय पानीबाट हर्मुजतर्फ गइरहेको एउटा इरानी तेल ट्याङ्करमाथि निशाना बनाएको उल्लेख गरिएको छ. यता अमेरिका र इरानबीच दुई महिनादेखि जारी सैन्य तनाव अन्त्य गर्ने सम्भावित सम्झौताबारे नयाँ कूटनीतिक प्रयास शुरू भएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता स्वीकार नगरे अझ ठूलो स्तरको आक्रमण हुने चेतावनी दिनुभएको केही घण्टापछि तेहरानले वाशिङटनबाट आएको नयाँ प्रस्तावको समीक्षा गरिरहेको बताएको हो. र अर्जेन्टिनाबाट 1 अप्रेलमा यात्रामा निस्केको एटलान्टिक क्रूज जहाजको प्रकोपमा बिरामी परेका मध्ये 5 व्यक्तिमा हान्टा भाइरस पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ. विश्व स्वास्थ्य संगठनका अनुसार थप 3 जना बिरामीमा हान्टा भाइरस संक्रमणको आशंका समेत गरिएको छ. अप्रेल 1मा अर्जेन्टिनाको लुसियाबाट एटलान्टिक महासागर हुँदै केप डर्वे पुगेको थियो. दुर्लभ रोग मानिएको हान्टा भाइरस सामान्यतया संक्रमित मुसा र दिशा मलमूत्र र थुकको माध्यमबाट फैलिने डब्ल्यूएचओले जनाएको छ.
1: नेपालको राष्ट्रिय क्रिकेट ए टोलीले स्कटल्याण्डको सिनियर टोलीसँग 45 रनको जीत निकालेको छ. अर्को साता त्रिवी क्रिकेट मैदानमा नेपाल स्कटल्याण्ड र अमेरिका बीच त्रिकोणात्मक आईसीसी विश्वकप लीग 2 शुरू हुँदैछ. सोही सिरिजको तयारीका लागि लीग 2को दोस्रो स्थानमा रहेको स्कटल्याण्डले हिजो मूलपानी मैदानमा नेपालको ए टोलीसँग पहिलो खेल खेलेको हो. नेपालको कसिलो बलिङ सामना गर्न नसक्दा स्कटल्याण्ड 45 रनमा पराजित भएको हो. नेपालको जीतमा देव खनालले अर्धशतकीय इनिङ्स गर्नुभएको थियो. टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाउँदै 277 रनको योगफल बनाएको थियो. यसैबीच चितलाङ एएफसी 8 बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ. पहिलो सातामै चितलाङ अन्तिम 2मा पुगेको हो. चितलाङले दोस्रो सेमी फाइनलमा हिजो सिमराको नवजागृति युवा क्लबलाई 5-1को फराकिलो अन्तरले हराएको हो. शहीद स्मृति रंगशालामा चितलाङलाई अन्तिम 2 स्थानमा पुर्याउने क्रममा विदेशी खेलाड़ी सोलोमन किङ र एरोन थापाले समान 2 गोल गर्नुभएको थियो. चितलाङले उपाधि भिडन्तमा बागमती युथको सामना गर्नुपर्नेछ. यसैबीच हेटौँडा 6 स्थित गौरीटारमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण सम्पन्न भएको छ. बागमती प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि बढ़ाएको यो परियोजना 2 वर्ष अघि शुरू गरिएको थियो. चालू वर्ष वैशाखसम्ममा निर्माण कार्य पूरा भएको हो. बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाका अनुसार ड्रेनेज प्रणाली सहित निर्माण गरिएको क्रिकेट मैदानमा कुल 11,74,00,000 रूपियाँ खर्च भएको छ. मैदान निर्माण कार्य 20 चैत 2080 शुरू गरिएको थियो. मैदान परिसरमा करिब 450 दर्शक क्षमताको प्यारापिट र 4 पिच 70 मिटर रेडियसको मैदान स्कोर बोर्ड भीआईपी कक्ष लगायतका विभिन्न महत्वपूर्ण केन्द्रहरू बनाइएका छन्. हाल मैदानको लेभल मिलाउन घाँस मिलाउने कार्य भइरहेको परिषदले जनाएको छ.
0: स्थानीय तहका जनप्रतिनिधिलाई काम गर्न कानून निर्माणले कति महत्व राख्छ? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
0: साझा खबरमा अब स्थानीय जनप्रतिनिधिलाई काम गर्न कानूनी झन्झट र चुनौतीका कुरा। स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल अन्तिम चरणमा पुगेको छ। पाँच वर्ष कार्यकाल सकिने लाग्दा कतिपय स्थानीय तहमा चुनावी बाचा अनुरूप कामहरू बाँकी नै छन्। यस्तो अवस्थामा काम गर्न कति सहज भयो? बझाङको जय पृथ्वी नगरपालिकाका नगर प्रमुख चितराज बजालसँग साथी लील प्रकाशनले कुराकानी गर्नुभएको छ।
4: अब धेरै बाधाहरू छैनन्। संविधानले स्थानीय तहलाई धेरै अधिकारहरू प्रत्यार्जन गरेको छ र त्यस अनुसार कानूनहरू नबन्दा काम गर्न गाह्रो भएको छ। जस्तो उदाहरणको लागि माध्यमिक शिक्षासम्मको सम्पूर्ण अधिकार स्थानीय तहको एकल अधिकारमा अनुसूचीमा संविधानले लिपिबद्ध गरेको छ, त त्यस अनुसारको शिक्षा ऐन सरकारले नबनाउँदा त्यसमा काम गर्न गाह्रो परेको छ। अहिलेसम्म संविधानले नचिन्ने कार्यालयहरू जस्तो जिल्ला शिक्षा समन्वय इकाई भन्ने छ, त्यो अहिलेसम्म कायमै छ, जब त्यसको आवश्यक छैन। स्थानीय तहलाई नै संविधानले सबै कुरा निर्धारित गरिसकेपछि त्यो अनुसार कानून बनाएर अधिकार र साधन स्रोत स्थानीय हस्तान्तरण गर्नुपर्ने हो सरकारले, तर योभन्दा अघिल्ला सरकारहरूले त्यसमा चासो देखाएनन्। संघीय सरकारले अब अहिले भर्खरै नयाँ सरकार बनेको छ। बालन शाह एउटा युवा र इनर्जेटिक मान्छे अहिले प्रधानमन्त्री बन्नुभएको छ। उहाँ आफै पनि स्थानीय तहमा मेयर भइसकेको, उहाँलाई सबै कुरा आउनुभएको हुनाले यी कुराहरू उहाँले छिटो छरितो गर्नुहुनेछ भन्ने कुरामा म आशावादीमा त विश्वस्त छु।
5: भनेको स्थानीय सरकारको

0: प्रशंसनीय काम हो। यसरी नै सरकारले काम गर्नेछ र स्वयं प्रधानमन्त्री स्थानीय तहको बारेमा जानकार भएको हुनाले उहाँले स्थानीय तहलाई साधन र जनशक्तिले सम्पन्न बनाउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु। हाम्रो सबभन्दा ठूलो समस्या भनेको हामी कहाँ साधन स्रोतको नि कमी छ। संघीय सरकारले सहायक निम्सका अनुदान हामीलाई दिन्छ, एउटा समानीकरण अनुदान, एउटा सशर्त अनुदान, एउटा विशेष अनुदान र एउटा आश्र बाँडफाँड भन्ने चार किसिमका हामीलाई गर्छ। त पछिल्लो ट्रेन के देखेछ भन्नुहुन्छ भने समानीकरण अनुदान भनेको नेपाल सरकारले योजना नतोकेर हामीलाई नै एकमुष्ट पैसा पठाइदिने, त्यसबाट हामीले आफ्नो आवश्यकता अनुसार योजना विनियोजन गर्ने त्यो रकम हो। अनि सशर्त भनेको नेपाल सरकारले शर्त तोकेर, अनि समपूरक पनि भन्ने हुन्छ, समपूरक भनेको केही म्याचिङ फण्ड हामीले हाल्ने 50-50 गर्ने त्यो हो, र विशेष अनुदान भनेको नेपाल सरकारले योजना तोकेर दिने हो। र पछिल्लो ट्रेन के छ भन्नुहुन्छ भने समानीकरण अनुदान घटाउँदै लगेको, सशर्त बढाउँदै लगेको, सरकार आफैले यताबाट अनुदान आफैले विकास योजना आफैले रकम विनियोजन गर्ने संघबाट त्यो ट्रेन बढ्दै गएको, त्यो राम्रो होइन,
1: त्यसलाई घटाउनु पर्यो अथवा कटौती गर्नु पर्यो तपाईँहरूको।
0: समानीकरण अनुदान बढाउँदै लग्नु पर्यो, सशर्त चाहिँ घटाउँदै लग्नु पर्यो, विशेष पनि घटाउँदै लग्नु पर्यो, त्यो स्थानीय तहले नै गर्ने हो। र संघीय सरकारले स्थानीय तहलाई साधन स्रोत र म्यान पावरले सम्पन्न बनाउनु पर्यो।
2: बझाङको जय पृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिश, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको असहमति, प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई बलियो बनाउने राष्ट्रपतिको भनाई।
2: पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर, वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, नारायणगढ़ बुटोल सड़क निर्माण अन्तिम चरणमा।
1: पुरूषहरूमा 50 पछि पोस्टेटको सम जोखिम बढ़दै, उदयपुरमा सड़क दुर्घटना न्यूनीकरण गर्न शोभायात्रा अभियान, कूटनीतिक पहलबाटै कालापानीको अतिक्रमित भूभाग फिर्ता ल्याउन सुझाव।
2: युद्ध विरामका लागि अमेरिकी प्रस्तावमाथि इरानद्वारा अध्ययन शुरू, तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप, अर्जेन्टिनाबाट एटलान्टिक यात्रामा निस्किएका यात्रुमा हान्टा भाइरसको संक्रमण पुष्टि।
1: र विश्वकप क्रिकेट लीग 2 छनौटमा स्कटल्याण्ड विरूद्ध नेपाल ए विजयी, बागमती गोल्ड कपमा चितलाङ फाइनलमा हिटौरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले fitgoli.com लिएका छौं। यहाँ बालेन जस्तै कालो टोपी लगाएका, कालो लुगा लगाएका एकजना व्यक्ति कुचो लिएर, लामो खालको कुचो लिएको छ र त्यो कुचोको बिणमा अध्यादेश लेखिएको छ। यहाँ चाहिँ 4x4 देखिएको डंगुरहरू देखाइएको छ र त्यहाँ कुचो लगाइरहेको जस्तो लेखिएको छ र यहाँ यस्तो लेखिएको छ, सारै फोहोर सड़कलाई सफा नगरी भए त देशमा पनि 4x4 भएपछि त विभिन्न उपाय लगाएर सफा गर्नु नै पर्यो नि, यस्तै खालको जनादेश त हो नि।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।
4: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो, बाफ्रे अब चाहिँ के हुने हो,
5: खोइ के आयो त्यस्तो, यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि।
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ,
5: तिमीलाई थाहा थिएन,
4: थाहा थिएन,
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है।
5: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन, शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
10: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
10: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
9: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
10: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
9: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
10: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
10: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ
11: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
10: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
11: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
9: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
12: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड
13: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
3: डिभिजन वन कार्यालय दोलखाको जनहितमा जारी अनुरोध।
4: सुक्खा मौसममा वन डडेलु लाग्ने प्रबल सम्भावना भई सोबाट वन जंगल वन्य जन्तु त्यस वरिपरिको बस्तीहरूमा क्षति पुग्ने भएकाले वन क्षेत्रमा चुरोट बेडेका ठुटा जथाभावी रूपमा नफालौं। वन छेउछाउको खेतबारीमा आगो बाल्दा विशेष ध्यान दिउ। यदि वन क्षेत्रमा डडेलु लाग्न गएमा सबैको प्रयासबाट नियन्त्रण गरी धनजनको क्षति हुनबाट रोकौं।
3: वन डडेलु रोकथाम तथा नियन्त्रण गर्ने उपायहरू।
4: वन डडेलुबाट क्षणिक फाइदा मात्र नहेरी डडेलुबाट हुने असरका बारेमा गाउँ टोलमा चेतना जगाऊ। खुरीपता चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ।
3: आगो बाल्दा होसियार रहौ। आगोको काम सकिएपछि राम्ररी निभाऊ।
4: भौगोलिक अवस्था हेरी सम्भव भएसम्म वन प्राविधिकको सहयोगमा अग्निरेखा निर्माण गरौ। वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ घर बारी नजिक रहेका सल्लीपीर पाप पतिङ्गर जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वनमा ज्वलनशील पाप पतिङ्गरहरूलाई समयमै जमा गरी कम्पोस्ट मल वा सोतरको रूपमा प्रयोग गरी वन क्षेत्रमा ज्वलनशील वस्तुको संचितमा कमी ल्याऊ।
4: वन डडेलु लाग्न नदिनतर्फ सचेत रहने रोकथाम तथा नियन्त्रण गर्न उपभोक्ताहरूमा सचेतना कार्यक्रम सञ्चालन गरौं। विपदबाट बचौं र बचाऊ।
3: सानोतिनो डडेलु लागिहालेमा पानी हरियो स्याउला माटो बालुवा आदि हालेर निभाऊ। आफ्नो ज्यानको खतरा नहुने गरी वन डडेलु निभाऊ। वन डडेलु लागेमा स्थानीय प्रशासन प्रहरी सामुदायिक वन तथा नजिकको वन कार्यालयमा तुरन्त खबर गरौ।
4: नियन्त्रण गर्न नसकिने डडेलुलाई वन प्राविधिकको निगरानीमा प्रति अग्निविधि अप्नाएर जस्तै आगो आइरहेको दिशातिर पहिले नै आगो लगाई ज्वलनशील वस्तु समाप्त गरी डडेलु नियन्त्रण गर्न सकिन्छ।
3: अग्नि नियन्त्रणमा उपयोगी औजारहरू जस्तै दाँते चेप्टे खुकुरी सावेल बन्चरो बाल्टिन आदि प्रयोग गरौं।
4: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डडेलु लगाउने व्यक्तिलाई पहिचान गरौ र कानूनी कारवाही गराउ।
3: राष्ट्रिय वनमा आगो लगाउने वा आगजनी हुन जाने कुनै कार्य गरेमा आगजनीबाट वनमा भएको सम्पूर्ण क्षतिको बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्तो कार्य कसैले पनि नगरौ नगराउ।
4: सामुदायिक वन समूहहरूले वन डडेलु लगाउनेलाई कार्य योजना अनुसार कारवाही आदि कार्यहरू गरौ र थप कारवाही गर्नुपर्ने अवस्था भएमा नजिकको वन कार्यालय वा प्रहरी कार्यालयमा बुझाउ।
3: डिभिजन वन कार्यालय दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जिरी नगरपालिकाको सूचना।
1: यही मिति 2083 साल वैशाख 27 देखि 29 गतेसम्म 3 दिन जिरी अस्पतालमा जिरी नगरपालिकाको व्यवस्थापन र एक एक पाइला काठमाडौँको प्राविधिक सहयोगमा नाक कान र घाँटी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ। तसर्थ शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: शिविर सम्बन्धी थप जानकारी,
1: शिविर बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालन हुनेछ।
0: जिरी अस्पतालको नियम अनुसार बिरामी दर्ता शुल्क लाग्नेछ।
1: शल्यक्रिया गर्नुपर्ने बाहेक ल्याब, एक्सरे र औषधिको शुल्क अस्पतालको नियमअनुसार हुनेछ।
0: शल्यक्रिया गर्नुपर्ने बिरामीको लागि बिरामी दर्ता शुल्क बाहेक सम्पूर्ण खर्च निशुल्क हुनेछ।
1: केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शाखा प्रमुख, जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
2: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
3: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
4: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
4: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
4: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
3: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरीघाङ दोलखा 0974 1802 र 0974

बिहान 7 बजे को हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जीरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सर्वोच्च अदालतको चौथो वरियतामा रहेका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश। संवैधानिक परिषदका दुईजना सदस्यहरूको असहमति मुद्दा फर्स्टमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका शर्मालाई

0: गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरे निलम्बनमा एमाले केन्द्रीय कार्यालय खाली गर्न सरकारको निर्देशन र अमेरिका र इरान बीच जारी सैन्य तनाव अन्त्य गर्ने सम्भावित सम्झौता बारे नयाँ कूटनीतिक प्रयास शुरू।
1: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी

0: दामा राईका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको छ। दुई सदस्यहरूको फरक मतका बावजूद संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री बालेन शाहको प्रस्ताव चारजना सदस्यहरूले अनुमोदन गरेका हुन्। प्रधानमन्त्री शाहले सिफारिश भएका छ जना मध्ये सबैभन्दा योग्य अनुभव र क्षमतावान रहेको भन्ने आधारमा शर्माको नाम सिफारिश गरेका हुन्। संवैधानिक परिषदका छ सदस्य मध्ये राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेमले प्रधानमन्त्रीको प्रस्तावमा लिखित असहमति राखेका छन्। नेपाल ल क्याम्पसमा कानूनमा स्नातक र भारतको पुणे विश्वविद्यालयमा कानूनमा स्नातकोत्तर गरेका डाक्टर शर्माले श्रम कानूनसँग सम्बन्धित विषयमा विद्यावारिधि गरेका छन्। उनले पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त भएर काम गरेका थिए। 2072 सालमा नयाँ संविधान जारी भएसँगै रूपान्तरित उच्च अदालतमा अस्थायी न्यायाधीशको व्यवस्था हटाएपछि उनी अवकाश भएका थिए। पछि चोरेन्द्र शमशेर जबरा प्रधान न्यायाधीश भएका बेलामा शर्मा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भई संसदीय सुनवाई प्रक्रियाबाट अनुमोदन भएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न मनोज शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरिएको जिकिर गरेका छन्। न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फर्सुटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका डाक्टर शर्मालाई न्यायालयको सर्वोच्च जिम्मेवारी सुम्पिएको प्रधानमन्त्रीको भनाई छ। संवैधानिक परिषद बैठकमा प्रधानमन्त्री शाहले राखेको दलिल सार्वजनिक गर्दै प्रधानमन्त्रीको सचिवालयले सर्वोच्च अदालतमा वर्षौंदेखि थातिरहेका मुद्दाको बोझलाई कम गर्दै न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न सक्ने नेतृत्वको खोजी भइरहेका बेला मुद्दाको बोझलाई कम गर्दै संवैधानिक परिषदले न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरिएको जनाएको छ। सचिवालयले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फर्सेटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका डाक्टर शर्मालाई जिम्मेवारी सुम्पिने निर्णय गरेको स्पष्ट पारेको छ। न्यायाधीश शर्माले पाँच वर्षको अवधिमा 7,500 जति न्याय सम्पादन गरेको र सपना प्रधानले 4,000 मात्रै फैसला गरेको सचिवालयले जनाएको छ। काठमाडौँका नदी किनारमा रहेका सुकुम्बासी र अव्यवस्थित बस्ती हटाउँदा 15,316 जना विस्थापित भएका छन्। बस्तीमा डोजर चल्दा 2,501 परिवार विस्थापित भएका हुन्। 2,501 परिवारका 15,316 जना विस्थापित भएका छन्। यही वैशाख 12 गतेदेखि संघीय सरकार र स्थानीय तहको समन्वयमा काठमाडौँका विभिन्न स्थानमा डोजर प्रयोग गरी बस्ती खाली गराइएको थियो। काठमाडौँको थापाथली, गैरी गाउँ, मनहरा, कालोपुल, बल्खु, वंशीघाट, शंखमूल, कालीमाटी, बालाजू, स्वयम्भू, गौशाला, धोबीखोला, तेन्जिङचोक, कृष्ण मन्दिर, कपन र सातले क्षेत्रमा डोजर प्रयोग गरी बस्ती खाली गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँको तथ्याङ्क अनुसार 16 बस्तीमा डोजर प्रयोग गरेर बस्ती खाली गरिएको हो। घरटहरा भत्किएपछि केही परिवार आफै व्यवस्थापन गरेर सरेका छन् भने केहीलाई सरकारले होल्डिङ सेन्टरमा राखेको छ। होल्डिङ सेन्टरमा राखेर सरकारले वास्तविक सुकुम्बासी पहिचान गरी व्यवस्थापन गर्ने बताएको छ। हामीसँग अझै समाचार बाँकी नै छन् तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: मेलुङ गाउँपालिकामा घुम्ती शिविर हुने बारे सूचना।
2: मेलुङ गाउँ कार्यपालिकाको कार्यालय भेडकु दोलखा र विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको संयुक्त आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनर्स्थापना घुम्ती शिविर निम्न मिति समय र स्थानमा हुने बेहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू:
2: जन्मजात खुट्टाको पैताला भित्र वा बाहिर फर्किएको,
1: आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको,
2: खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको,
1: हड्डी पाकेर लामो समयदेखि पीप आइरहने,
2: शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने।

0: कुप्रो भएको वा खुस्किएको,
1: ढाड बाङ्गो वा कुप्रो भएको,
0: औलाहरू एक आपसमा टाँसिएको वा बढी भएको,
1: ओठ तथा तालु फाटेको,
0: अर्थोपेडिक सहायक सामग्री, कृत्रिम अङ्गको आवश्यकता भएकाको नाप जाँच र वितरण,
1: घुम्ती शिविर सञ्चालन हुने मिति र समय
0: 2083 साल वैशाख 25 गते शुक्रबार बिहान 9 बजेदेखि,
1: स्थान मेलुङ गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
0: थप जानकारीका लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा 11 काभ्रे प्लान्चोक 011-6643-40 6616 र 6618-88।
1: सन्तोष श्रेष्ठ सीआरबी सहजकर्ता 9844-095-595।
0: सृजना बुढाथोकी महिला बाल बालिका शाखा प्रमुख 9843-40-00-165।
1: ममता दाहाल सूचना प्रविधि अधिकृत 9860-95-43-03।
0: आयोजक मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दोलखा, विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा 11 काभ्रे पलाञ्चोक।
1: अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहुन अनुरोध छ।
2: तपाई यतिखेर हाम्रो रेडियो र जीडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। प्रधान न्यायाधीशका लागि सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मालाई सिफारिश गर्ने निर्णयमा संवैधानिक परिषदका दुईजना सदस्यहरूले असहमति जनाएका छन्। परिषदका सदस्यहरू नारायण दाहाल र भीष्मराज आङदेम्बेले लिखित असहमति जनाएका हुन्। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गर्ने परम्परा र विधि तोडेको भन्दै आफूले असहमति जनाएको राज्यसभा अध्यक्ष समेत रहेका परिषद सदस्य दाहालले बताएका छन्। प्रधान न्यायाधीशमा वरिष्ठ न्यायाधीश सिफारिश गर्ने परम्परा र विधि हठात मिसेर चौथो नम्बरको न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गर्ने निर्णयमा सहमति जनाउन नसकिएको दाहालले प्रतिक्रिया दिएका छन्। संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले नयाँ कार्यविधि पारित गर्दै सुनवाई प्रक्रियालाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ। बिहिबार बसेको समितिको दोस्रो बैठकले सुनवाई अवधि, उजुरी दिने समय सीमा तथा सुनवाईपछि हुने अनुगमन सम्बन्धी नयाँ व्यवस्था समेटिएको कार्यविधि अनुमोदन गरेको हो। समिति सभापति बोधनारायण श्रेष्ठले बैठकपछि कार्यविधिमा विभिन्न परिमार्जन गरी नयाँ स्वरूपमा ल्याइएको जानकारी दिए। उनका अनुसार अब संसदीय सुनवाईका लागि 10 दिनको समयावधि राखिनेछ भने प्रस्तावित व्यक्ति विरूद्ध उजुरी दिन चाहनेलाई पनि 10 दिनको समय उपलब्ध गराइने व्यवस्था गरिएको छ। सरकारको निर्देशनपछि नेकपा एमालेको च्यासल स्थित केन्द्रीय कार्यालय खाली गर्नुपर्ने भएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले च्यासल स्थित तुलसीलाल स्मृति भवन खाली गर्न निर्देशन दिएसँगै एमालेमाथि दबाव बढ़ेको छ भने सरकारी सम्पत्तिको दुरूपयोग गर्ने शैलीमाथि प्रश्न समेत उठेको छ। मन्त्रालयले 23 वैशाखमा जारी गरेको सूचनामा 2079 सालमा लीज सम्झौता गर्न आउनु भनेर सूचना निकाल्दा पनि नगएको र कानून बमोजिम लीज प्रक्रियामा प्रवेश नगरेका संस्थाले जग्गा तथा संरचना खाली गर्न भनिएको छ। एमाले तुलसीलाल अमाते स्मृति प्रतिष्ठानको नाममा 2058 चैतमा मन्त्री परिषदबाट स्वीकृत गराएर करिब 12 रोपनी जग्गा भोगचलन गर्दै आएको छ। सो जग्गा लीजमा नरहेको सरकारले दावी गरेको हो। सोही आधारमा सरकारले प्रतिष्ठान खाली गर्न भनेको हो, जसका कारण एमाले केन्द्रीय पार्टी कार्यालय खाली गर्नुपर्ने अवस्थामा पुगेको छ। यसअघि एमाले 23 साउन 2072 धुम बाराही स्थित पासाङ्लमु स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालय राखेको थियो। सो भवनमा एमाले करिब 6 वर्ष पार्टी कार्यालय चलाएको थियो। ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भने 9 वैशाख 2078 एमालेको केन्द्रीय कार्यालय सरेको थियो। पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री कार्की सहित 14 जना विरूद्ध मुद्दा दायर गरेको हो। अख्तियारको दावीमा ठेक्का सम्झौतामा भएको व्यवस्था विपरीत ठेकेदारलाई राजस्व छूट दिएर उनीहरूले भ्रष्टाचार गरेको दावी सहित आरोप पत्र पेश भएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले जानकारी दिए। अख्तियारले पूर्व अर्थमन्त्री नेपाल सरकारका तत्कालीन सचिव नागरिक उड्डयन प्राधिकरणका अधिकारी र चिनिया ठेकेदार कम्पनीका प्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। चाइना सीएमएमसी इन्जिनियरिङ कर्पोरेशन लिमिटेड त्यसका अध्यक्ष वाङ बो र प्रोजेक्ट म्यानेजर याङ जियाङ विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए। चिनिया कम्पनीलाई दोहोरो लाभ पुग्ने गरी कर महसूल तथा अन्य शुल्क छूट दिई सार्वजनिक सम्पत्ति हिनामिना गरिएको भन्दै अख्तियारले 3,62 करोड़ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो। यसैबीच गण्डकी प्रदेशका प्रमुख सचिव डेण्डुराज घिमिरे विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मुद्दा दायर भएसँगै घिमिरे निलम्बनमा परेका छन्। पोखरा विमानस्थल निर्माणमा करछुट सम्बन्धी अनियमिततामा उनीहरूसहित 13 जना विरूद्ध हिजो अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। पर्यटन मन्त्रालयमा सहसचिवको रूपमा काम गरेका बेला उनी करछुट सम्बन्धी अनियमिततामा संलग्न भएको अख्तियारको दावी छ। तीन दिनदेखि अवरूद्ध बीपी लोकमार्ग सञ्चालन भएको केही घण्टामा पुनः बन्द भएको छ। अविरल वर्षापछि आएको बाढ़ीका कारण क्षतिग्रस्त बनेको बीपी लोकमार्ग केही घण्टा सञ्चालनमा आएपछि हिजोदेखि पुनः बन्द गरिएको हो। रोशी खोलामा पानीको बहाव बढ़दै गएपछि सुरक्षाको दृष्टिले हिजो बिहानदेखि लोकमार्गमा सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। यसअघि अस्थायी डाइभर्सन निर्माण गरेर बिहानैदेखि साना तथा ठूला सवारी साधन सञ्चालनमा ल्याइएको थियो। गत सोमबारदेखि परेको लगातार वर्षाले रोशी खोलामा बाढ़ी आएपछि काभ्रे सिन्धुली खण्डको विभिन्न स्थानमा सड़क तथा डाइभर्सन बगाएको थियो। बाढ़ीका कारण तीन दिनदेखि अवरूद्ध बनेको लोकमार्ग खुलाउन सड़क डिभिजन कार्यालय र सुरक्षा निकायले मर्मत तथा डाइभर्सन निर्माणको काम गरिरहेका छन्। प्रहरीका अनुसार खोलामा पानीको सतह घटेपछि मात्रै पुनः सवारी सञ्चालन गर्ने बारे निर्णय गरिनेछ। जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। नेपाली विद्यार्थीहरूको आकर्षणको केन्द्रको रूपमा रहेको अस्ट्रेलियामा पछिल्लो समय निकै कडाई गरिएको छ। अस्ट्रेलिया पढ्न जानका लागि निम्ति भिसा प्रक्रिया अगाडि बढ़ाएका अधिकांश विद्यार्थीहरूको आवेदन अस्वीकृत हुने गरेको छ। कतिपय कन्सल्टेन्सीहरूले तयार गरेर पठाएका मध्ये 67% अस्वीकृत हुने गरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ। प्रस्तुत छ एक रिपोर्ट।
3: अस्ट्रेलिया पढ्न जानका निम्ति भिसा प्रक्रिया अगाडि बढ़ाएका अधिकांश विद्यार्थीहरूको आवेदन अस्वीकृत हुने गरेको छ। कतिपय कन्सल्टेन्सीहरूले तयार गरेर पठाएका मध्ये 67% अस्वीकृत हुने गरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ। अस्ट्रेलियामा सपनाको महल बनाएका 2/3 नेपाली विद्यार्थीको भिसा रद्द हुन थालेको छ, जसका कारण विद्यार्थी र कन्सल्टेन्सीहरू मारमा परेका छन्। लाखौं खर्च गरेर कागजात तयार पारे पनि भिसा नलाग्दा विद्यार्थीहरू चिन्तित बनेका छन्। पछिल्लो प्रतिवेदन अनुसार एक महिनामा 67% नेपाली विद्यार्थीको भिसा अस्वीकृत भएको छ, अर्थात 10 जनाले आवेदन दिँदा 7 जना भन्दा बढ़ीको हातमा रिजेक्ट पत्र परेको छ। यो अस्वीकृत दर पछिल्लो 21 वर्षकै सबैभन्दा उच्च हो। गत जनवरी 8 अस्ट्रेलियाले नेपाललाई एसेसमेन्ट लेभल 3 राखेर सबैभन्दा उच्च जोखिमको सूचीमा पारेको थियो। यो निर्णय पछिल्लो वर्षको अक्टोबरदेखि डिसेम्बर 2025 बीच नक्कली ब्याङ्क ग्यारेन्टी र कृत्य शैक्षिक प्रमाणपत्रका घटना बढेपछि अस्ट्रेलियाले नेपाललाई वरियतामा घटाउ गरेको चर्चा बीच चुलिएको थियो। यसको सीधा अर्थ हरेक नेपाली आवेदकको फाइल अब व्यक्तिगत रूपमा केस अफिसरले पढ्नेछन्। बैंक स्टेटमेन्ट 3-6 महिनाको चाहिन्छ। एक मुष्ट पैसा देखाएर पुग्दैन। अंग्रेजी परीक्षाको स्कोर अनिवार्य चाहिन्छ। सबैभन्दा महत्वपूर्ण विद्यार्थीले पहिचान परीक्षा पास गर्ने पर्छ। जवाफ चित्त बुझ्दो नभएमा भिसा अस्वीकृत हुने सम्भावना धेरै हुन्छ। कुनै बेला डिप्लोमा समेत अटो भिसा पाएका नेपाली अहिले मुस्किल र अप्ठ्यारोको सूचीमा परेका छन्। अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी संख्या कटौती गर्न खोजिरहेको छ। सन् 2024-25 कुल वर्ष 4,75,000 पुगेको अनुमान छ। यसबाट आवास र पूर्वाधारमा चाप बढ़ेको भन्दै विपक्षी दलबाट विरोध समेत भएको थियो। त्यसमाथि दक्षिण एसियाली मुलुकहरूबाट नक्कली कागजातका घटनाले शिक्षा क्षेत्रको विश्वसनीयतामा धक्का पुगेको सरकारको ठहर छ। फेब्रुअरी 2026 मात्र नेपालबाट आएका 65% भिसा आवेदन अस्वीकृत भएका थिए। मार्चमा यो दर झन बढ़ेर 73% पुग्यो। चीनबाट आएका विद्यार्थीको अस्वीकृत दर जम्मा 4% मात्र छ। भारत, पाकिस्तान र बंगलादेशको आवेदन 60-65% सफल भएको तथ्याङ्कले देखाइरहँदा नेपालको भने 30%को मात्र भिसा लाग्नुले केही कमी कमजोरी प्रष्ट देखिएको छ। अस्ट्रेलियाले 2026 लागि विद्यार्थी कोटा 2,70,000 बढ़ाएर 2,95,000 पुर्याएको छ। सरकारी विश्वविद्यालयमा आवेदन दिने बलियो शैक्षिक पृष्ठभूमि भएका र सबै कागजात पूर्ण रूपमा तयार पार्ने विद्यार्थीहरूले अझै पनि भिसा पाइरहेका छन्। पैसा मात्र भएर नहुने यसका लागि मिहिनेत र पढ़ाई अनि तयारी पनि त्यत्तिकै गर्नुपर्ने देखिएको छ। केही कन्सल्टेन्सीको नक्कली कागजात र कृत्य कामले विद्यार्थीहरूलाई मात्र नभई मुलुकै मान र शान घटाउने काम गरेको छ। नेपालमा दर्ता नभई हजारौं कन्सल्टेन्सी सञ्चालन हुनु र त्यसलाई राज्यले नियमन नगर्दा पनि यस्तो समस्या आइपरेको विश्लेषकहरूले बताएका छन्। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
4: पूर्व पश्चिम लोकमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका 11 थाना भर्याङ स्थित सड़कमा ट्रकले स्कूटरलाई ठक्कर दिँदा प्रहरी हवलदारको मृत्यु भएको छ। ट्रकले स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक नुवाकोटको तादी गाउँपालिका 6 घर भई नेपाल प्रहरी विशेष सुरक्षा गणरातमाते मकवानपुर दरबन्दीमा कार्यरत 36 वर्षीय प्रहरी सहायक हवलदार किरण श्रेष्ठको हिजो मृत्यु भएको हो। नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बाफ्र 03005P1415 नम्बरको स्कूटरलाई सोही दिशाबाट आउँदै गरेको ना 5K5252 नम्बरको फलाम बोकेको ट्रकले पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। दुर्घटनामा परि गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रणव बोगटीको भनाई छ। ठक्कर दिने ट्रक चालक बाराको जेतपुर सेमरा उपमहानगरपालिका 2 निवासी 24 वर्षीय रंजित कार्कीलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बेलायतका 4 मध्ये 3 राज्य इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा स्थानीय निर्वाचन शुरू भएको छ। विभिन्न 136 स्थानीय काउन्सिलमा 5014 सीटका लागि निर्वाचन भइरहेको हो। यस निर्वाचन मार्फत स्कटल्याण्ड र वेल्सका मतदाताले आफ्नो राष्ट्रिय संसदका लागि प्रतिनिधि छनौट गर्नेछन् भने इंग्ल्याण्डका 30 काउन्सिलमा काउन्सिलर र मेयर चुनिनेछन्। बेलायतमा यस पटकको स्थानीय निर्वाचनमा नेपाली मूलका पनि थुप्रै उम्मेद्वार मैदानमा उत्रेका छन्। प्राप्त जानकारी अनुसार कन्जर्भेटिभ पार्टीबाटै कम्तीमा 1 दर्जन नेपाली मूलका उम्मेद्वार छन्। सत्तारूढ़ लेबर पार्टीका साथै लिबरल डेमोक्रेट ग्रीन र जेरेमी कोर्बिन नेतृत्वको यो पार्टीबाट समेत रहेका कारण नेपाली मूलका उम्मेद्वारहरूको संख्या 1.5 दर्जन बढ़ी हुन सक्ने आकलन गरिएको छ। अमेरिका र इरानबीच 2 महिनादेखि जारी सैन्य तनाव अन्त्य गर्ने सम्भावित सम्झौताबारे नयाँ कूटनीतिक प्रयास शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता स्वीकार नगरी अझ ठूलो स्तरको बमबारी हुने चेतावनी दिएको केही घण्टापछि तेहरानले वाशिङटनबाट
2: आएको नयाँ प्रस्तावको समीक्षा गरिरहेको जनाएको हो। युद्धविराम कायम रहे पनि खाड़ी क्षेत्रमा तनाव भने अझै कम भएको छैन। फेब्रुअरी 28मा अमेरिका र इजरायलले इरान विरूद्ध संयुक्त सैन्य कार्यवाही थालेपछि शुरू भएको द्वन्दले विश्व ऊर्जा बजार, समुद्री व्यापार र क्षेत्रीय सुरक्षामा गम्भीर असर पारेको थियो। अप्रेल 8 देखि औपचारिक युद्धविराम कायम भए पनि स्थायी समाधानका लागि भएका वार्ताहरू अझै निष्कर्षमा पुगेका छैनन्। अमेरिका र इरानबीच सैन्य तनाव अन्त्य गर्ने सम्भावित सम्झौता बारे नयाँ कूटनीतिक प्रयासहरू सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
5: यो हो हाम्रो रेडियो 103.4 MHz।
6: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
7: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
8: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
9: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
8: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
9: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
6: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
10: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
11: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
10: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-020।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: फेरी नगरपालिकाको जनहितमा जारी सूचना।
1: जिरी अस्पतालमा संचालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ।
0: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल निर्माण गरौं।
1: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
0: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
1: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नु पर्नेछ।
0: कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
1: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
0: केशव दाहाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत, जिरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जिरी, दोलखा।
2: नमस्कार सेनसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर करिकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम करिकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर करिकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मेलुङ गाउँपालिकामा घुम्ती शिविर हुने बारे सूचना।
9: मेलुङ गाउँ कार्यपालिकाको कार्यले भेडकु दोलखा र विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको संयुक्त आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनर्स्थापना घुम्ती शिविर निम्न मिति समय र स्थानमा हुने बेहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ।
8: घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू:
9: जन्मजात खुट्टाको पैताला भित्र वा बाहिर फर्किएको,
8: आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको,
9: खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको,
8: हड्डी पाकेर लामो समयदेखि पीप आइरहने,
9: शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको,
8: ढाड बाङ्गो वा कुप्रो भएको,
9: औलाहरू एक आपसमा टाँसिएको वा बढी भएको,
8: ओठ तथा तालु फाटेको,
9: अर्थोपेडिक सहायक सामग्री, कृत्रिम अङ्गको आवश्यकता भएकाको नाप जाँच र वितरण।
8: घुम्ती शिविर सञ्चालन हुने मिति र समय:
9: 2083 साल वैशाख 25 गते शुक्रबार बिहान 9 बजेदेखि।
8: स्थान: मेलुङ गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
9: थप जानकारीका लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, बनेपा 11 काभ्रे प्लाञ्चोक, 011-6643-40, 6616-66 र 6618-88।
8: सन्तोष श्रेष्ठ, सीआरबी सहस्कर्ता, 9844-095-595।
9: सृजना बुढाथोकी, महिला बाल बालिका शाखा प्रमुख, 9843-4000-165।
8: ममता दाहाल, सूचना प्रविधि अधिकृत, 9860-95-43-03।
9: आयोजक: मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दोलखा, विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, बनेपा 11 काभ्रे पलाञ्चोक।
8: अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहुन अनुरोध छ।
10: साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना:
11: एस खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड तामाकोशी 5 केनेटा दोलखाको 14 वार्षिक साधारण सभा यही मिति 2083 साल वैशाख 28 गते सोमबारका दिन तामाकोशी गाउँपालिका 7 हावा देउरालीमा, मिति 2083 साल वैशाख 29 गते गोकुलगंगा गाउँपालिका वडा नम्बर 4 बेतालीमा, वैशाख 30 गते तामाकोशी गाउँपालिका 5 केनेटारमा बिहान ठिक 9 बजेबाट हुन गइरहेकाले जिरी हावा र नामाका शेयर सदस्य जीवहरूलाई हावामा, रसनालु बेताली नामाडीका शेयर सदस्य जीवहरूलाई बेतालीमा र सहरे फर्पू खिम्ती गेलु फुलास्तीका शेयर सदस्यहरूलाई किर्नेमा अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछु।
10: साधारण सभामा छलफल हुने विषयहरू:
11: संचालक समिति अध्यक्ष कोषाध्यक्ष र लेखा तथा सुपरिवेक्षण समिति संयोजकको प्रतिवेदन विनियम नियमावलीहरू संशोधन छलफल नयाँ नीति कार्यविधिहरू छलफल वार्षिक कार्यक्रम कार्ययोजना आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2082-83 वैशाख 15 सम्मको हिसाब परीक्षा सूची आय व्यय तथा बजेट विवरण तथा अन्य प्रस्तावहरू उप छलफल

0: नोट शेयर सदस्य ज्यूहरूले साधारण सभामा आउँदा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ। साथै साधारण सभामा आउने शेयर सदस्यहरूले खाने र बस्ने व्यवस्था स्वयंले गर्नु पर्नेछ र सो बापत शेयर सदस्यहरूलाई शेयर लाभांश बापत 36 रूपियाँ र खाजा खर्च बापत 464 गरी जम्मा 500 रूपियाँ उपलब्ध गराइनेछ।
1: शेयर सदस्य नभएको व्यक्ति वा एका घरको परिवारको व्यक्तिलाई उपस्थिति तथा खाजा खर्च रकम उपलब्ध गराइने छैन। 2083 वैशाख 26 गतेसम्म 6 महिनासम्म विद्युत महसुल तिर्न बाँकी रहेका, विद्युत लाइन विच्छेद भएका, घर बेचे अन्यत्र गएका शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: नानी बाबु बस्नेत अध्यक्ष खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: होइन पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
7: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
6: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
8: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
7: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
6: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
7: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
6: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
7: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
8: पाण्डहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
9: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
10: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
11: हाम्रो रेडियो 103.4 MHz।
12: नमस्कार सेनसेविका दिदी।
0: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
13: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
0: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
13: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
0: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्तजनहरूमा हार्दिक अनुरोध।
7: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाङ्काली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: बोकुल धूप ताल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नु हुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: 너무 섞여. 물안 왜 꼬이상하네. 너무 섞여.
1: 아이 너무 빨리
0: 너무 섞여. 우디다 깼다.
1: 너무 빨리
2: लापरवाही नगरौं प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान।
1: एक काटी सलाईले लिन सक्छ ज्यान।
3: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौं।
1: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौं।
2: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौं।
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउं। अकल्पनीय घटनाबाट आफू पनि जोगिउँ र अरूलाई पनि जोगाउँ।
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मरे के हो
1: हेर त रगत रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बीचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: होइन हो दिदी बहिनी हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ
5: के हुनु नि साइला दाई धानको बिउ राख्ने समय भयो कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि किनकि यो धान त तराईदेखि मध्य पहाड़ क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ खानामा मिठो पाक्नलाई छिटो हल्का बाँच्नदार हावाले नडल्ने उत्पादन पनि धेरै भएको गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी
5: ओहो यो धान त असाध्यै राम्रो पो रहेछ
4: हो त नि नानी त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं
5: हवस् त दाई धेरै धेरै धन्यवाद तपाईँलाई हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ
2: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ खोजी खोजी लगाऊ
6: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
7: होइन है बुढा DDC को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको
8: बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दुध ल्याउन सक्दैनौ
9: हेर हेर यो बुढीको गनगन मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
8: तिमी कुन जमानामा छौ दोलखा डेरीको DDC दुध लिएर आऊ न
9: ल ल म दोलखा डेरीको नम्बर 1 DDC दुध नै लिएर आइहाल्छु
6: आहा कति मिठो दुध अब देखि सधैँ DDC दुध नै लिएर आउनुहोस् है बाबा
2: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान DDC को व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 DDC दुध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
3: बिक्री केन्द्रहरू चरीकोट बजार दोलोका बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोस साकिने सुस्ता सिमती जपे भिरकोट साथै कारखाना र परका क्षेत्रहरू
2: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 049-421-020
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24

0: राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: डिभिजन वन कार्यालय दोलखाको जनहितमा जारी अनुरोध। सुक्खा मौसममा वन डडेलु लाग्ने प्रबल सम्भावना भई सोबाट वन जंगल वन्य जन्तु त्यस वरिपरिको बस्तीहरूमा क्षति पुग्ने भएकाले वन क्षेत्रमा चुरोट बेडेका ठुटा जथाभावी रूपमा नफालौ। वन छेउछाउको खेतबारीमा आगो बाल्दा विशेष ध्यान दिऊ। यदि वन क्षेत्रमा डडेलु लाग्न गएमा सबैको प्रयासबाट नियन्त्रण गरी धनजनको क्षति हुनबाट रोकौं। वन डडेलु रोकथाम तथा नियन्त्रण गर्ने उपायहरू। वन डडेलुबाट क्षणिक फाइदा मात्र नहेरी डडेलुबाट हुने असरका बारेमा गाउँ टोलमा चेतना जगाऊ। हुरीपत्ता चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ।
2: आगो बाल्दा होसियार रहौ। आगोको काम सकिएपछि राम्ररी निभाऊ।
1: भौगोलिक अवस्था हेरी सम्भव भएसम्म वन प्राविधिकको सहयोगमा अग्निरेखा निर्माण गरौ। वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ घर बारी नजिक रहेका सल्लीपीर पात पतिङ्गर जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वनमा ज्वलनशील पात पतिङ्गरहरूलाई समयमै जमा गरी कम्पोस्ट मल वा सोतरको रूपमा प्रयोग गरी वन क्षेत्रमा ज्वलनशील वस्तुको संचितमा कमी ल्याउ।
1: वन टडेलु लाग्न नदिनतर्फ सचेत रहने रोकथाम तथा नियन्त्रण गर्न उपभोक्ताहरूमा सचेतना कार्यक्रम सञ्चालन गरौ। विपदबाट बचौ र बचाऊ।
2: सानोतिनो डडेलु लागिहालेमा पानी हरियो स्याउला माटो बालुवा आदि हालेर निभाऊ। आफ्नो ज्यानको खतरा नहुने गरी वन डडेलु निभाऊ। वन डडेलु लागेमा स्थानीय प्रशासन प्रहरी सामुदायिक वन तथा नजिकको वन कार्यालयमा तुरन्त खबर गरौ।
1: नियन्त्रण गर्न नसकिने डडेलुलाई वन प्राविधिकको निगरानीमा प्रति अग्निविधि अप्नाएर जस्तै आगो आइरहेको दिशातिर पहिले नै आगो लगाई ज्वलनशील वस्तु समाप्त गरी डडेलु नियन्त्रण गर्न सकिन्छ।
2: अग्नि नियन्त्रणमा उपयोगी औजारहरू जस्तै दाँते चेप्टे खुकुरी सावेल बन्चरो बाल्टिन आदि प्रयोग गरौं।
1: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डडेलु लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कारवाही गरौं।
2: राष्ट्रिय वनमा आगो लगाउने वा आगजनी हुन जाने कुनै कार्य गरेमा आगजनीबाट वनमा भएको सम्पूर्ण क्षतिको बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्तो कार्य कसैले पनि नगरौं नगराऊ।
1: सामुदायिक वन समूहहरूले वन डडेलु लगाउनेलाई कार्य योजना अनुसार कारवाही आदि कार्यहरू गरौं र थप कारवाही गर्नुपर्ने अवस्था भएमा नजिकको वन कार्यालय वा प्रहरी कार्यालयमा बुझाऊ।
2: डिभिजन वन कार्यालय दोलखा।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
4: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
6: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जिरी नगरपालिकाको सूचना।
1: यही मिति 2083 साल वैशाख 27 देखि 29 गतेसम्म 3 दिन जिरी अस्पतालमा जिरी नगरपालिकाको व्यवस्थापन र एक एक पाइला काठमाडौँको प्राविधिक सहयोगमा नाक कान र घाँटी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ। तसर्थ शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: शिविर सम्बन्धी थप जानकारी,
1: शिविर बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालन हुनेछ।
0: जिरी अस्पतालको नियम अनुसार बिरामी दर्ता शुल्क लाग्नेछ।
1: शल्यक्रिया गर्नुपर्ने बाहेक ल्याब, एक्सरे र औषधिको शुल्क अस्पतालको नियम अनुसार हुनेछ।
0: शल्यक्रिया गर्नुपर्ने बिरामीको लागि बिरामी दर्ता शुल्क बाहेक सम्पूर्ण खर्च निशुल्क हुनेछ।
1: केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शाखा प्रमुख, जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलोखा।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुशी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
2: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
3: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
4: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
3: हाम्रा सुविधाहरू
2: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
4: आफ्नै कम्पाउण्ड भएको,
3: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
2: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
3: सस्तोमा होइन राम्रो सिकाउँछौ।
2: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: एस खिन्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड तामाकोशी पाँच केनेटा दोलखाको चौधौं वार्षिक साधारण सभा यही मिति 2083 साल वैशाख 28 गते सोमबारका दिन तामाकोशी गाउँपालिका सात हावा देउरालीमा, मिति 2083 साल वैशाख 29 गते गोकुलगंगा गाउँपालिका वडा नम्बर 4 बेतालीमा, वैशाख 30 गते तामाकोशी गाउँपालिका पाँच केनेटारमा बिहान ठिक 9 बजेबाट हुन गइरहेकाले जिरी हावा र श्यामाका शेयर सदस्य जीवहरूलाई हावामा, रसमालु बेताली नामाडीका शेयर सदस्य जीवहरूलाई बेतालीमा र सहरे फर्पू खिम्ती गेलु फुलास्टीका शेयर सदस्यहरूलाई किर्नेमा अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछु।
0: साधारण सभामा छलफल हुने विषयहरू।
1: संचालक समिति अध्यक्ष कोषाध्यक्ष र लेखा तथा सुपरिवेक्षण समिति संयोजकको प्रतिवेदन, विनियम नियमावलीहरू संशोधन छलफल, नयाँ नीति कार्यविधिहरू छलफल, वार्षिक कार्यक्रम कार्ययोजना, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2082-83 वैशाख 15 सम्मको हिसाब परीक्षा सूची, आय व्यय तथा बजेट विवरण तथा अन्य प्रस्तावहरू उप छलफल।

0: नोट शेयर सदस्य ज्यूहरूले साधारण सभामा आउँदा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ। साथै साधारण सभामा आउने शेयर सदस्यहरूले खाने र बस्ने व्यवस्था स्वयंले गर्नु पर्नेछ र सो बापत शेयर सदस्यहरूलाई शेयर लाभांश बापत 36 रूपियाँ र खाजा खर्च बापत 464 गरी जम्मा 500 रूपियाँ उपलब्ध गराइनेछ।
1: शेयर सदस्य नभएको व्यक्ति वा एका घरको परिवारको व्यक्तिलाई उपस्थिति तथा खाजा खर्च रकम उपलब्ध गराइने छैन। 2083 वैशाख 26 गतेसम्म 6 महिनासम्म विद्युत महसुल तिर्न बाँकी रहेका, विद्युत लाइन विच्छेद भएका, घर बेची अन्यत्र गएका शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: नानी बाबु बस्नेत अध्यक्ष खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: होइन पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
9: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल। होइन
8: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
10: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
9: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि होइन?
8: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के सुविधा छ, म पनि सुनिहालौ न।
9: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
8: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
9: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि होइन?
10: पाण्डहरू गइहालौ न, सकिगयो नि।
11: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
12: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
13: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
14: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
15: हरियो मेरो भीमेश्वरको
16: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजा पाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: बोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि। बनाउने पो कहाँ होला त, होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने?
0: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्च देखि माथिको एलईडी किन्दा 200 सिपीमा यहाँ फ्रिज, डिप फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-01-60-814।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: यतै पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
1: ल देख्नु भएन औषधै हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् भाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
3: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
2: हाम्रा सुविधाहरू
4: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
2: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
4: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
2: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
4: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
3: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM 802 र 97.1 FM 844
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: जेरी नगरपालिकाको जनहितमा जारी सूचना।
3: जिरी अस्पतालमा संचालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ।
2: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल निर्माण गरौं।
3: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
2: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
3: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नु पर्नेछ।
2: कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
3: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
2: केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: मेलुङ गाउँपालिकामा घुम्ती शिविर हुने बारे सूचना।
3: मेलुङ गाउँ कार्यपालिकाको कार्यालय भेडकु दोलखा र विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको संयुक्त आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनर्स्थापना घुम्ती शिविर निम्न मिति समय र स्थानमा हुने बेहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू:
3: जन्मजात खुट्टाको पैताला भित्र वा बाहिर फर्किएको,
2: आगोले पोलेर अंगहरू एक आपसमा टाँसिएको,
3: खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको,
2: हड्डी पाकेर लामो समयदेखि पीप आइरहने,
3: शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको,
2: ढाड बाङ्गो वा कुप्रो भएको,
3: औलाहरू एक आपसमा टाँसिएको वा बढी भएको,
2: ओठ तथा तालु फाटेको,
3: अर्थोपेडिक सहायक सामग्री, कृत्रिम अंगको आवश्यकता भएकाको नाप जाँच र वितरण।
2: घुम्ती शिविर सञ्चालन हुने मिति र समय:
3: 2083 साल वैशाख 25 गते शुक्रबार बिहान 9 बजेदेखि।
2: स्थान: मेलुङ गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
3: थप जानकारीका लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा 11 काभ्रे प्लाञ्चोक 011-6643-40 6616 र 6618-88।
2: सन्तोष श्रेष्ठ, सीआरबी सहजकर्ता 9844-095-595।
3: सृजना बुढाथोकी महिला बाल बालिका शाखा प्रमुख 9843-40-00-165।
2: ममता दाहाल, सूचना प्रविधि अधिकृत 9860-95-43-03।
3: आयोजक: मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दोलखा, विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा 11 काभ्रे पलाञ्चोक।
2: अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहुन अनुरोध छ।
4: रेडियो 103.4 MHz।
5: साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना:
6: एस खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड तामाकोशी 5 केनेटार दोलखाको 14 वार्षिक साधारण सभा यही मिति 2083 साल वैशाख 28 गते सोमबारका दिन तामाकोशी गाउँपालिका 7 हावा देउरालीमा, मिति 2083 साल वैशाख 29 गते गोकुलगंगा गाउँपालिका वडा नम्बर 4 बेतालीमा, वैशाख 30 गते तामाकोशी गाउँपालिका 5 केनेटारमा बिहान ठिक 9 बजेबाट हुन गइरहेकाले जिरी हावा र आमाका शेयर सदस्य जीवहरूलाई हावामा, रसनालु बेताली नामाडीका शेयर सदस्य जीवहरूलाई बेतालीमा र सहरे फर्पू खिम्ती गेलु फुलासीका शेयर सदस्यहरूलाई किर्नेमा अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछु।
5: साधारण सभामा छलफल हुने विषयहरू:
6: संचालक समिति अध्यक्ष कोषाध्यक्ष र लेखा तथा सुपरिवेक्षण समिति संयोजकको प्रतिवेदन विनियम नियमावलीहरू संशोधन छलफल नयाँ नीति कार्यविधिहरू छलफल वार्षिक कार्यक्रम कार्ययोजना आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2082-83 को वैशाख 15 सम्मको हिसाब परीक्षा सूची आय व्यय तथा बजेट विवरण तथा अन्य प्रस्तावहरू उप छलफल

0: नोट शेयर सदस्य ज्यूहरूले साधारण सभामा आउँदा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ। साथै साधारण सभामा आउने शेयर सदस्यहरूले खाने र बस्ने व्यवस्था स्वयंले गर्नु पर्नेछ र सो बापत शेयर सदस्यहरूलाई शेयर लाभांश बापत 36 रूपियाँ र खाजा खर्च बापत 464 गरी जम्मा 500 रूपियाँ उपलब्ध गराइनेछ।
1: शेयर सदस्य नभएको व्यक्ति वा एका घरको परिवारको व्यक्तिलाई उपस्थिति तथा खाजा खर्च रकम उपलब्ध गराइने छैन। 2083 वैशाख 26 गतेसम्म 6 महिनासम्म विद्युत महसुल तिर्न बाँकी रहेका, विद्युत लाइन विच्छेद भएका, घर बेची अन्यत्र गएका शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: नानी बाबु बस्नेत अध्यक्ष खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
4: हजुर।
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
4: दिन त। हेलो भन्नुहोस् त।
2: हेलो हजुर।
4: हजुर,
2: त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।

0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: सिंहेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
4: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
3: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
5: हाम्रा सुविधाहरू
4: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
3: आफ्नै कम्पाउन्ड भएको,
5: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
4: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
5: सस्तोमा होइन राम्रो सिकाउँछौ।
4: फाइटर रूपक मास्के, विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20 बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
6: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सुबह प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौं वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
7: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ
6: नेपाल सरकार विज्ञापन बोर्ड
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: no so cute. Bular, hey, koi shamre. No, no, no, so cute.
1: I know, pani gyan. Pani gyan, pani.
2: पानी ले पानी ले पानी एताले पानी
0: लौ लौ लौ सक्छु उठ्यो त के त
3: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिऊ ध्यान
1: एक काटी सलाईले लिन सक्छ ज्यान
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ
1: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौ
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ अकल्पनीय घटनाबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास
6: होइन बाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछस् कता जान लागिस् बिहेतिर हो कि क्या हो
7: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
6: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
8: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो
7: के हुनु नि बित्ति मनोकामनाको कुरा हो नि होइन
6: हो नि पाडे मनोकामना नै किन बरु भन् न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
7: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
6: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
7: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
8: पाण्डवहरू गइहालौ न द्याट्स इट सकिगो नि
9: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
10: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900
11: हाम्रो रेडियो 103.4 MHz
12: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ
13: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन
12: लालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ
13: यहाँ विभिन्न उन्नत जातका धान गहुँ मकै कोदो फापर जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ युरिया डीएपी पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्
12: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9

0: पानी यताले पानी लौन लौन सक्छ उठ्यो त त्यता
1: लापरवाही नगरौं प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान।
2: एक काटी सलाईले लिन सक्छ ज्यान।
3: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौं।
2: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौं।
1: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौं।
4: होली बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउं। अकल्पनीय घटनाबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास।

0: ए बाबू आधा रस टॉस वाले रे जाऊ
1: आ पढ़ते ना मा ते ही पुणे तो एक के चिंता होनी मुपुगर आई आल चुके
0: बरखा को बेला था आधा रो में हिरदा सरपुले टोकला सकता उजालो बाले रा जुत्ता अज भाई बूट लगा रे हिन्नु पर्ने नत्र त सर्पले टोकी हाल्छ नि
1: है बल्ल समझे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
5: होइन है बुढा डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दुध ल्याउन सक्दैनौ
6: हेर हेर यो बुढीको गनगन मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
5: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न
6: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु
4: आहा कति मिठो दुध अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा
7: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
8: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमती जपी भिरकोट साथै कारखाना र परका क्षेत्रहरू
7: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 049-421-020
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
5: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
6: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
4: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
6: हाम्रा सुविधाहरू
5: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
6: आफ्नै कम्पाउन्ड भएको, समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
5: गाडी भएको तथा

0: लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको सस्तोमा होइन राम्रो सिकाउँछौ। रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20,000 दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानूनी कार्यवाही गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जिरी नगरपालिकाको सूचना।
1: यही मिति 2083 साल वैशाख 27 देखि 29 गतेसम्म 3 दिन जिरी अस्पतालमा जिरी नगरपालिकाको व्यवस्थापन र एक एक पाइला काठमाडौँको प्राविधिक सहयोगमा नाक कान र घाँटी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ। तसर्थ शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।
0: शिविर सम्बन्धी थप जानकारी।
1: शिविर बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालन हुनेछ।
0: जिरी अस्पतालको नियम अनुसार बिरामी दर्ता शुल्क लाग्नेछ।
1: शल्यक्रिया गर्नुपर्ने बाहेक ल्याब, एक्सरे र औषधिको शुल्क अस्पतालको नियम अनुसार हुनेछ।
0: शल्यक्रिया गर्नुपर्ने बिरामीको लागि बिरामी दर्ता शुल्क बाहेक सम्पूर्ण खर्च निशुल्क हुनेछ।
1: केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य शाखा प्रमुख जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
0: मेलुङ गाउँपालिकामा घुम्ती शिविर हुने बारे सूचना।
2: मेलुङ गाउँ कार्यपालिकाको कार्यालय भेडकु दोलखा र विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको संयुक्त आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनर्स्थापना घुम्ती शिविर निम्न मिति समय र स्थानमा हुने बेहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू:
2: जन्मजात खुट्टाको पैताला भित्र वा बाहिर फर्किएको,
0: आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको,
2: खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको,
0: हड्डी पाकेर लामो समयदेखि पीप आइरहने,
2: शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको,
0: ढाड बाङ्गो वा कुप्रो भएको,
2: औलाहरू एक आपसमा टाँसिएको वा बढी भएको,
0: ओठ तथा तालु फाटेको,
2: अर्थोपेडिक सहायक सामग्री कृत्रिम अङ्गको आवश्यकता भएकाको नाप जाँच र वितरण।
0: घुम्ती शिविर सञ्चालन हुने मिति र समय:
2: 2083 साल वैशाख 25 गते शुक्रबार बिहान 9 बजेदेखि।
0: स्थान: मेलुङ गाउँ कार्यपालिकाको कार्यालय भेडपुर दोलखा।
2: थप जानकारीका लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा 11 काभ्रे प्लान्चोक 011-6643-40, 66-16-66 र 66-18-88।
0: सन्तोष श्रेष्ठ, सीआरबी सहजकर्ता, 98-44-095-595।
2: सृजना बुढाथोकी, महिला बाल बालिका शाखा प्रमुख, 98-43-4-00-165।
0: ममता दाहाल, सूचना प्रविधि अधिकृत, 98-60-95-43-03।
2: आयोजक: मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दोलखा, विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा 11 काभ्रे पलाञ्चोक।
0: अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहुन अनुरोध छ।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: पहिने पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
5: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
6: होइन भान्डहरू जी, के कुराकानी गर्न लागेको हो?
5: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
4: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
5: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
4: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
5: कहाँ हुनु नि कृषि विकास बैंक अगाडि छ नि होइन
6: पाण्डुहरू गइहालौ न सकिगो नि
1: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनकामना टेलर्सलाई सम्झनुहोस्
7: प्रोप्राइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844111900

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि गाएको गीत गाउनु

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
4: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
3: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
5: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मेलुङ गाउँपालिकामा घुम्ती शिविर हुने बारे सूचना।
2: मेलुङ गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा र विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको संयुक्त आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनर्स्थापना घुम्ती शिविर निम्न मिति समय र स्थानमा हुने बेहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू:
2: जन्मजात खुट्टाको पैताला भित्र वा बाहिर फर्किएको,
1: आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको,
2: खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको,
1: हड्डी पाकेर लामो समयदेखि पीप आइरहने,
2: शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको,
1: ढाड बाङ्गो वा कुप्रो भएको,
2: औलाहरू एक आपसमा टाँसिएको वा बढी भएको,
1: ओठ तथा तालु फाटेको,
2: अर्थोपेडिक सहायक सामग्री कृत्रिम अङ्गको आवश्यकता भएकाको नाप जाँच र वितरण।
1: घुम्ती शिविर सञ्चालन हुने मिति र समय:
2: 2083 साल वैशाख 25 गते शुक्रबार बिहान 9 बजेदेखि।
1: स्थान: मेलुङ गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
2: थप जानकारीका लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा 11 काभ्रे प्लाञ्चोक 011-6643-40 6616 र 6618-88।
1: सन्तोष श्रेष्ठ, सीआरबी सहजकर्ता, 9844-095-595।
2: सृजना बुढाथोकी, महिला बाल बालिका शाखा प्रमुख, 9843-40-00-165।
1: ममता दाहाल, सूचना प्रविधि अधिकृत, 9860-95-43-03।
2: आयोजक: मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दोलखा, विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा 11 काभ्रे पलाञ्चोक।
1: अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहुन अनुरोध छ।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: ए हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए, म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
4: एस खिन्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड तामाकोशी 5 केनेटा दोलखाको 14 वार्षिक साधारण सभा यही मिति 2083 साल वैशाख 28 गते सोमबारका दिन तामाकोशी गाउँपालिका 7 हावा देउरालीमा, मिति 2083 साल वैशाख 29 गते गोकुलगंगा गाउँपालिका वडा नम्बर 4 बेतालीमा, वैशाख 30 गते तामाकोशी गाउँपालिका 5 केनेटारमा बिहान ठिक 9 बजेबाट हुन गइरहेकाले जिरी हावा र च्यामाका शेयर सदस्य जीवहरूलाई हावामा, रसमालु बेताली नामाडीका शेयर सदस्य जीवहरूलाई बेतालीमा र सहरे फर्पू खिम्ती गेलु फुलासीका शेयर सदस्यहरूलाई किर्नेमा अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछु।
3: साधारण सभामा छलफल हुने विषयहरू।
4: संचालक समिति अध्यक्ष, कोषाध्यक्ष र लेखा तथा सुपरिवेक्षण समिति संयोजकको प्रतिवेदन, विनियम नियमावलीहरू संशोधन छलफल, नयाँ नीति कार्यविधिहरू छलफल, वार्षिक कार्यक्रम कार्ययोजना, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2082-83 वैशाख 15 सम्मको हिसाब परीक्षा सूची, आय व्यय तथा बजेट विवरण तथा अन्य प्रस्तावहरू उप छलफल।

0: नोट
1: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दिउँसो 2 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। आज बसेको मन्त्री परिषद बैठकले संसदको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्। राष्ट्रपतिको सम्बोधनका लागि वैशाख 28 गते अपरान्ह 4 बजे तय गरिएको छ। यसका लागि सबै संसद सदस्यलाई बैठकमा उपस्थितिका लागि सरकारले आह्वान गरेको छ। यस सम्बन्धी व्यवस्था गर्न संसद सचिवालयलाई पत्राचार गरिएको छ। सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरू सड़क प्रदर्शनमा उत्रिएका छन्। 9 दिन अघि काठमाण्डुबाट शुरू भएको बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीनहरू सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका हुन्। काठमाण्डुका 16 बस्तीबाट 9 दिनमा 15,000 बढ़ी विस्थापित भइसकेका छन्। त्यस्तै अवस्था आफ्नै क्षेत्रमा पनि आउने आशंकामा अहिले भूमिहीनहरू आवासको अधिकारको माग गर्दै सड़कमा उत्रिएका हुन्। विकल्प बिना बस्ती खाली गराएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबासीले बिहिबार बुटवलमा सरकारको विरोधमा प्रदर्शन गरेका थिए। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपूर्जा दिनुपर्ने प्रदर्शनकारीको माग छ। प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग्दै चर्को नाराबाजी गरेका छन्। यस्तै काठमाण्डुको माइतीघर मण्डलामा पनि प्रदर्शन भएको छ। काठमाण्डौका विभिन्न क्षेत्रबाट विस्थापित भएका अव्यवस्थित र सुकुम्बासी बस्तीका नागरिकहरू सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले प्ले कार्डसँगै प्लेट, थाल र चम्चा ठटाएर विरोध जनाएका छन्। यता धनुषाको महेन्द्रनगरमा सुकुम्बासीले विरोध प्रदर्शन गरेका छन्। जनकपुरको छिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा सुकुम्बासीले प्रदर्शन गरेका हुन्। यसको विरोधमा आज बिहानैदेखि सुकुम्बासीले जनकपुर ढल्केवर सड़क खण्डको महेन्द्रनगर स्थित औरही पुलमा सड़क अवरूद्ध गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण केही बेर लोकमार्ग अवरूद्ध समेत भएको थियो। संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गर्दा वरियता मिचेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डाक्टर प्रेम सिल्वाले छुट्टा छुट्टे रिट पेश गरेका हुन्। संवैधानिक परिषदको निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएकाले रिट दर्ता गर्न लागेको त्रिपाठीले बताएका छन्। त्रिपाठीले वारिस मार्फत प्रवृत्त भावना राखी बिना कुनै तर्कपूर्ण आधार संवैधानिक आधारभूत मर्म विपरीत बदमियतपूर्ण एवं स्वेच्छाचारी भएकाले संविधानको धारा 133 2 र 3 बमोजिम सो निर्णय उत्प्रेषणवादेशद्वारा बदर गरी प्रथम वरियतालाई सिफारिश गर्न र परमादेश समेत जारी गरी पाऊ भनी पेश गरेको रिटमा निवेदन पेश गरेका छन्। सरकारले विदेशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए। मन्त्री परिषदको बैठकपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै पोखरेलले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशी स्थित 15 जना अनन्दरी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने बताए। यस्तै सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 र 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ। केही सातादेखि अमेरिका र इरान बीच जारी युद्ध विरामका कारण मध्यपूर्वमा मत्थर भएको द्वन्द फेरि चर्किन थालेको छ। अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुनः बमबारी गरेको छ। उसले स्ट्रेट अफ होर्मुजमा अमेरिकी जहाजहरूमाथि भएको इरानी आक्रमणको जवाब स्वरूप यो कदम चालिएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ नै इरानसँगको युद्ध चाँडै अन्त्य हुने बताएका थिए, तर अमेरिकाको इरानमाथि पुनः आक्रमण गरेको समाचार सार्वजनिक भएको हो। उता इरानले भने एक इरानी तेल ट्याङ्करमाथि पहिले आक्रमण भएकाले आफूले मिसाइल प्रहार गरेको दावी गरेको छ। जलमार्ग होर्मुज स्ट्रेटमा अमेरिका र इरान बीच गोलाबारी भएको घटना सार्वजनिक भए लगत्तै आज बिहान यूएईले इरानबाट हवाई हमला गरिएको बताएको छ। यूएईको रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोन रोकिएको बताएको छ। छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इण्डस्ट्रीज रालीका संचालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। हिजोदेखि उनी जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी परीक्षक एसपी गौतम मिश्रले जानकारी दिएका छन्। सूर्यमुखी सनफ्लावर खाने तेलको प्याकेजिङ गर्दा कम मात्रा राखेर बिक्री गरेको आरोपमा संचालक श्रेष्ठलाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरी हिजो जिल्ला प्रहरी परिसरको जिम्मा लगाएको एसपी गौतमले बताएका छन्। छहारी र ओमकार ब्रान्डका एक लिटर र आधा लिटरका सूर्यमुखी तेलका प्याकेटमा मापदण्ड भन्दा कम मात्रा राखेर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो। त्यस क्रममा तेलको प्याकेटमा कम तेल राखिएको फेला परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिई 905 कार्टुन तेल पनि बरामद गरेको छ। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा।
0: म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
1: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
0: हाम्रा सुविधाहरू
2: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
1: आफ्नै कम्पाउण्ड भएको,
0: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
2: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
0: सस्तोमा होइन राम्रो सिकाउँछौ।
2: प्रोफाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।

0: डिभिजन वन कार्यालय दोलखाको जनहितमा जारी अनुरोध। सुक्खा मौसममा वन डडिलु लाग्ने प्रबल सम्भावना भई सोबाट वन जंगल वन्यजन्तु त्यस वरिपरिको बस्तीहरूमा क्षति पुग्ने भएकाले वन क्षेत्रमा चुरोट बेडेका ठुटा जथाभावी रूपमा नफालौं। वन छेउछाउको खेतबारीमा आगो बाल्दा विशेष ध्यान दिऊ। यदि वन क्षेत्रमा डडिलु लाग्न गएमा सबैको प्रयासबाट नियन्त्रण गरी धनजनको क्षति हुनबाट रोकौं।
1: वन डडेलु रोकथाम तथा नियन्त्रण गर्ने उपायहरू।
0: वन डडेलुबाट सैनिक फाइदा मात्र नहेरी डडेलुबाट हुने असरका बारेमा गाउँ टोलमा चेतना जगाऊ। हुरी पत्ता चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ।
1: आगो बाल्दा होसियार रहौ। आगोको काम सकिएपछि राम्ररी निभाऊ।
0: भौगोलिक अवस्था हेरी सम्भव भएसम्म वन प्राविधिकको सहयोगमा अग्निरेखा निर्माण गरौ। वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ घर बारी नजिक रहेका सल्लीपीर पाप पतिङ्गर जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
1: वनमा ज्वलनशील पाप पतिङ्गरहरूलाई समयमै जमा गरी कम्पोस्ट मल वा स्रोतको रूपमा प्रयोग गरी वन क्षेत्रमा ज्वलनशील वस्तुको संचितमा कमी ल्याऊ।
0: वन डडेलु लाग्न नदिनतर्फ सचेत रहने रोकथाम तथा नियन्त्रण गर्न उपभोक्ताहरूमा सचेतना कार्यक्रम सञ्चालन गरौं। विपदबाट बचौं र बचाऊ।
1: सानोतिनो डडेलु लागिहालेमा पानी हरियो च्याउला माटो बालुवा आदि हालेर निभाऊ। आफ्नो ज्यानको खतरा नहुने गरी वन डडेलु निभाऊ। वन डडेलु लागेमा स्थानीय प्रशासन प्रहरी सामुदायिक वन तथा नजिकको वन कार्यालयमा तुरन्त खबर गरौ।
0: नियन्त्रण गर्न नसकिने डडेलुलाई वन प्राविधिकको निगरानीमा प्रति अग्निविधि अप्नाएर जस्तै आगो आइरहेको दिशातिर पहिले नै आगो लगाई ज्वलनशील वस्तु समाप्त गरी डडेलु नियन्त्रण गर्न सकिन्छ।
1: अग्नि नियन्त्रणमा उपयोगी औजारहरू जस्तै दाँते चेप्टे खुकुरी सावेल बन्चरो बाल्टिन आदि प्रयोग गरौं।
0: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डडेलु लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कारवाही गरौं।
1: राष्ट्रिय वनमा आगो लगाउने वा आगजनी हुन जाने कुनै कार्य गरेमा आगजनीबाट वनमा भएको सम्पूर्ण क्षतिको बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुने भएका यस्तो कार्य कसैले पनि नगरौं नगराऊ।
0: सामुदायिक वन समूहहरूले वन डडेलु लगाउनेलाई कार्य योजना अनुसार कारवाही आदि कार्यहरू गरौं र थप कारवाही गर्नुपर्ने अवस्था भएमा नजिकको वन कार्यालय वा प्रहरी कार्यालयमा बुझाऊ।
1: डिभिजन वन कार्यालय दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: टिहरी नगरपालिकाको जनहितमा जारी सूचना।
1: जिरी अस्पतालमा संचालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ।
0: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल भविष्य निर्माण गरौं।
1: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
0: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
1: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नुपर्नेछ।
0: कुपोषित बालबालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
1: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
0: केशव दाहाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत, जिरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जिरी, दोलखा।

0: लाउन सक्यो गुलाल ए कोही छ भने लाउन सक्यो
1: पानीले पानीले पानी यताले पानी
0: लाउन लाउन सक्यो उठ्यो त त्यता
2: लापरवाही नगरौं प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
3: एक काटी सलाईले लिन सक्छ ज्यान
4: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौं
3: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौं
2: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौं
5: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ अकल्पनीय घटनाबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
6: जनहितको लागि हाम्रो रेडियोको प्रयास
7: सिमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना
8: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ
9: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ
7: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ
9: हाम्रा सुविधाहरू
8: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको
7: आफ्नै कम्पाउन्ड भएको
9: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको
8: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको
9: सस्तोमा होइन राम्रो सिकाउँछौ
8: रूप फाइटर रूप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011
10: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज

3 बजेको हाम्रो समाचारमा सबैजनाको नमस्कार। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ। आज यो वर्षको मनसून आकलन सार्वजनिक गर्दै विभागले गत वर्षहरूभन्दा यो वर्ष देशका विभिन्न क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। यो वर्ष अधिकतम तथा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना रहेको विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गर्मी बढ़ी हुने सम्भावना देखिएको छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेसको पश्चिमी भूभागमा कोशीको मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 45% देखि 55%सम्म रहेको महाशाखाको भनाई छ। मनसून अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढ़ी हुने सम्भावना 35% देखि 65% सम्म रहेको मौसमविद सुदर्शन होमागाईले जानकारी दिएका छन्। यो प्रक्षेपण आगामी 18 जेठदेखि 14 असोजसम्म अवधिको हो। नेपाल र भारत बीचको सीमा विवाद पटक पटक चर्चामा आउने तर ठोस निष्कर्षमा पुग्न नसक्नुले दुई देश बीचको कूटनीतिक अपरिपक्वतालाई झल्काएको छ। लिपुलेखको विषयमा नेपालले आफ्नो राष्ट्रिय अखण्डता र ऐतिहासिक नक्सासँग जोडेर हेरिरहेको छ भने भारतले आफ्नो दशकौं पुरानो रणनीतिक उपस्थितिको निरन्तरताका रूपमा अर्थाइएको छ। भारतीय विदेश मन्त्रालयले सन् 1954 देखिको अभ्यासलाई आधार मान्नु र नेपालले सुगौरी सन्धिका प्रमाणहरू पेश गर्नुले दुवै देश इतिहासका फरक फरक पानामा उभिएको देखिन्छ। भारतले लिपुलेखबारे नेपालले राख्दै आएको अडानलाई फेरि अस्वीकार गर्दै त्रुटिपूर्ण भनेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लिपुलेख कैलाश मानसरोवर नयाँ सड़क नयाँ कुरा नभएर सन् 1954 देखि चल्दै आएको बताएका छन्। विशेष गरी कालापानी र लिपुलेख क्षेत्रको रणनीतिक अवस्थितिले गर्दा भारतले यसलाई सुरक्षा दृष्टिकोणबाट सम्झौता गर्न नचाहँदा सीमा जस्ता गम्भीर प्राविधिक विषय पनि भू राजनीतिक स्वार्थको बन्धक बनेको छ। नेपालले यो मुद्दा उठ्दा भारतले यसलाई एकतर्फी दावी भन्दै पन्छाउन खोज्नु र बदलामा पेट्रोलियम तथा मलको निर्बाध आपूर्तिको आश्वासन दिएर आर्थिक सम्बन्धको कार्ड खेल्नुले सीमा विवादलाई ओझेलमा पार्ने रणनीति देखिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज साम्पाङ राईले प्रधान न्यायाधीश नियुक्ति सिफारिश प्रकरणमा नयाँ तथ्य सार्वजनिक गरेका छन्। निर्णय लगत्तै सामाजिक सञ्जालबाट चर्को विरोध गरेका हर्कले शुक्रबार प्रतिनिधि सभा सदस्यको लेटर हेड नै प्रयोग गरेर औपचारिक रूपमा आपत्ति जनाएका हुन्। आफ्नै दलबाट उपसभामुख बनेकी रूबी कुमारी ठाकुरले सत्तापक्षलाई साथ दिएपछि असन्तुष्ट बनेका हर्कले वरियता क्रम मिचेर प्रधान न्यायाधीश सिफारिश गरेकोमा घोर आपत्ति जनाएका छन्। उपसभामुखलाई दबाव र प्रभावमा पारेर संवैधानिक परिषदमा बहुमत जुटाई विधि र प्रक्रिया विपरीत प्रधान न्यायाधीश सिफारिश गरिएको उनको दावी छ। उनले सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेदेखि प्रधानमन्त्री बालेन्द्र शाहमाथि समेत गम्भीर आरोप लगाएका छन्। संसद छलेर राष्ट्रपति मार्फत संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराई चालिएको कदम राजनीतिक स्वार्थ प्रेरित रहेको उनको दावी छ। सहकारी ठगी प्रकरण र भदौ 23-24 का घटनामा अदालतबाट आफ्नो पक्षमा निर्णय गराउन यस्तो नियुक्ति गरिएको हुन सक्ने राईको आशंका छ। बिहिबार साँझ बसेको संवैधानिक परिषदको बैठकले चौथो वरियताका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। आज बसेको मन्त्री परिषद बैठकले संसदको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्। राष्ट्रपतिको सम्बोधनका लागि वैशाख 28 गते अपरान्ह 4 बजे तय गरिएको छ। यसका लागि सबै संसद सदस्यलाई बैठकमा उपस्थितिका लागि सरकारले आह्वान गरेको छ। सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरू सड़क प्रदर्शनमा उत्रिएका छन्। 9 दिन अघि काठमाण्डुबाट शुरू भएको बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीनहरू सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका हुन्। काठमाण्डुका 16 बस्तीबाट 9 दिनमा 15,000 बढ़ी विस्थापित भइसकेका छन्। त्यस्तै अवस्था आफ्नै क्षेत्रमा पनि आउने आशंकामा अहिले भूमिहीनहरू आवासको अधिकारको माग गर्दै सड़कमा उत्रिएका हुन्। विकल्प बिना बस्ती खाली गराएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबासीले बिहिबार बुटवलमा सरकारको विरोधमा प्रदर्शन गरेका थिए। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लाल पूर्जा दिनुपर्ने प्रदर्शनकारीको माग छ। प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग्दै चर्को नाराबाजी गरेका छन्। यस्तै काठमाण्डुको माइतीघर मण्डलामा पनि प्रदर्शन भएको छ। काठमाण्डुका विभिन्न क्षेत्रबाट विस्थापित भएका अव्यवस्थित र सुकुम्बासी बस्तीका नागरिकहरू सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले प्लेकार्डसँगै प्लेट, थाल र चम्चा ठटाएर विरोध जनाएका छन्। धनुषाको महेन्द्रनगरमा सुकुम्बासीले विरोध प्रदर्शन गरेका छन्। जनकपुरको श्रीेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा सुकुम्बासीले प्रदर्शन गरेका हुन्। यसको विरोधमा आज बिहानैदेखि सुकुम्बासीहरूले जनकपुर ढल्केरेबर सड़क खण्डको महेन्द्रनगर स्थित औरही पुलमा सड़क अवरूद्ध गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण

मन्त्रालयन संशोधन गर्ने अध्यादेश 2083 सालको अध्यादेश नम्बर 7 ले संघीय संसद सचिवालय सम्बन्धी ऐन 2064 को दफा 73 रहेको व्यवस्था संशोधन गरे पश्चात संसद सचिवालय सम्बन्धी ऐन 2064 को सो दफा बमोजिम अस्तित्वमा रहेका संघीय संसद सचिवालयको कर्मचारी युनियन सम्बन्धी व्यवस्था सो ऐनमा नरहेको हुँदा कर्मचारी युनियन अब अस्तित्वमा रहेका संघीय संसद सचिवालयको कर्मचारी युनियन सम्बन्धी व्यवस्था सो ऐनमा नरहेको हुँदा कर्मचारी युनियन अब अस्तित्वमा नरहेको जानकारी गरिएको भनिएको छ। संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गर्दा वरियता मिचेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डाक्टर प्रेम सिल्वाले छुट्टा छुट्टै रिट पेश गरेका हुन्। संवैधानिक परिषदको निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएकाले रिट दर्ता गर्न लागेको त्रिपाठीले बताएका छन्। त्रिपाठीले वारिस मार्फत प्रवृत्त भावना राखी बिना कुनै तर्कपूर्ण आधार संवैधानिक आधारभूत मर्म विपरीत बदनीतपूर्ण एवं स्वेच्छाचारी भएकाले संविधानको धारा 133 दुई र तीन बमोजिम सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी प्रथम वरियतालाई सिफारिश गर्न र परमादेश समेत जारी गरी पाऊ भनी रिट निवेदन पेश गरेका छनृ।

सरकारले विदेशमा रहेका 15 जना अवैधानिक दूतलाई पदमुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले अवैधानिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए। मन्त्री परिषदको बैठकपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै पोखरेलले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेश स्थित 15 जना अनरी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने बताएका हुन्। यसै सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 र 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ। नेकपा एमाले राष्ट्रिय सभातर्फ सचेतकमा रोशन मेजेलाई चयन गरेको छ। आज एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले मेचेलाई सचेतकमा नियुक्त गरेका हुन्। झापाकी रोशनी लोपोन्मुख मेचे समुदायकी हुन्। उनी ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा पनि थिइन्। गत माघमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट मेचे महिलातर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन्। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा केही दिनमै सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 परीक्षा नियन्त्रक टोकराज अधिकारीले केही दिनमै एसईईको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक गृह कार्य भइरहेको बताएका छन्। वैशाख अन्तिम साता सार्वजनिक हुने नतिजा सार्वजनिक हुने अधिकारीले बताएका छन्। यस वर्ष 5,12,421 जनाले एसईई दिएका छन्। नियमिततर्फ 4,41,566 र ग्रेड वृद्धितर्फ 70,855 जनाले एसईई दिएका छन्। गत वर्षको तुलनामा यस वर्ष एक महिनामै रिजल्ट सार्वजनिक गर्न लागि हो। काठमाडौंलाई पूर्वी तराई तथा पहाड़ी जिल्लासँग जोड्ने बीपी लोकमार्ग सामान्य वर्षामा समेत पटक पटक अवरूद्ध हुने गरेको छ। भारी वर्षा र त्यसपछि आउने बाढ़ीले लोकमार्ग बन्द हुने र खुल्ने ठेगा नहुँदा यात्रुहरू विसल्लीमा पर्ने गरेका छन्। जोखिमपूर्ण यात्रा गर्दा बाढ़ीले कतिपय सवारीका साधन बगाउने तथा यात्रुहरू जीवन संकटमा पर्ने मध्यराती उद्धार समेत गर्नु परेको छ। काभ्रेको रोसी खोलाको माथिल्लो क्षेत्र बनेपा पनौती धुलेखेल बेथानचोक लगायतका स्थानमा वर्षा हुँदा लोकमार्गमा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउँदा लोकमार्ग अवरूद्ध हुने गरेको छ। अघिल्लो वर्षको वर्षायाममा लामो समय अवरूद्ध भएको बीपी लोकमार्ग मर्मत सम्हार पछि सञ्चालनमा आए पनि वैशाख यता पटक पटक बाढ़ीले

0: डाइभर्सन बगाउँदा झनै समस्या भएको छ। बाढ़ीले क्षतिग्रस्त बीपी लोकमार्गको काभ्रे पलाञ्चोकतर्फ चार खण्डमा र सिन्धुलीतर्फ एक खण्डमा पुननिर्माणको काम भइरहेको छ। आकस्मिक रूपमा आउने बाढ़ीले बीपी लोकमार्गको सिन्धुली बनेपा सड़क खण्ड असुरक्षित मात्र छैन, धेरै पटक यात्रुहरूले उद्धार गरात्रुहरूको उद्धार गर्नु परेको छ। काभ्रे पलाञ्चोकको स्थानीय प्रशासन र प्रहरीलाई समेत बीपी लोकमार्गको समस्याले सधैँ सताउने गरेको छ। प्रहरी प्रशासनले दैनिक दर्जनौ पटक बीपी लोकमार्ग बन्द भएको र खुल्ला भएको सूचना दिने तथा कतिपय सड़क खण्डमा यातायातका साधन होल्ड गरेर राख्ने गरेका छन्। जोखिमपूर्ण यात्रा र असुरक्षाका कारण पछिल्लो समय बीपी लोकमार्गमा सञ्चालन हुने सवारीका साधन काभ्रे पलाञ्चोकको दोलालघाट, सिन्धुपाल्चोकको खाडीचौर, दोलखाको चरीकोट तामाकोशी हुँदै रामेछापको मन्थली निस्किएर खोरकोट जान थालेका छन्। सोलुखुम्बु, ओखलढुङ्गा र रामेछापको पूर्वी भेगका यात्रुहरू चरीकोटबाट जिरी हुँदै गन्तव्यतर्फ गइरहेका छन्। बीपी लोकमार्गमा अवरोध हुनासाथ अरनीको लोकमार्गको धुलिखेल, दुलालघाट र खारीचोर सड़क खण्ड तथा लामु साङ्गु जिरी सड़कमा सवारीको चाप ह्वात्तै बढ़ेको छ। नेपालको पूर्वी क्षेत्रका नागरिकहरूले बीपी लोकमार्गको विकल्पमा पुष्पलाल मार्गको तामाकोशी मन्थली खुरकोट सड़कको स्तरोन्नति र जिरीदेखि सोलुखुम्बुसम्मको सड़कलाई सगरमाथा हाइवे बनाउन माग गरेका छन्। छहारी र ओमकार ब्राण्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आल इण्डस्ट्रीज प्रालीका संचालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। हिजोदेखि उनी जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी परीक्षक एसपी गौतम मिश्रले जानकारी दिएका छन्। सूर्यमुखी सनफ्लावर खाने तेलको प्याकेजिङ गर्दा कम मात्रा राखेर बिक्री गरेको आरोपमा संचालक श्रेष्ठलाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरी हिजो जिल्ला प्रहरी परिसरको जिम्मा लगाएको एसपी गौतमले बताएका छन्। छहारी र ओमकार ब्राण्डका एक लिटर र आधा लिटरका सूर्यमुखी तेलको प्याकेटमा मापदण्ड भन्दा कम मात्रा राखेर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो। त्यस क्रममा तेलको प्याकेटमा कम तल तेल राखिएको फेला परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिई 905 कार्टुन तेल पनि बरामद गरेको छ। हवस् त, दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: धेमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आआफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरुने।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: बाबा मलाई आज स्कूल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँग जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कूल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: होइन ए पाँडे सोर्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
5: कठै बरी लैलै, कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
4: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सके गर्ने।
5: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
6: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्च देखि माथिको एलईडी किन्दा 200 सित्तैमा।
7: यहाँ फ्रिज, डी फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
8: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
9: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
10: चिया कस्तो खल्लो दुध, पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
11: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
12: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
13: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
12: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
13: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
10: आहा कति मिठो दुध, अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
14: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
6: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
14: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-20।
10: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: एस खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड तामाकोशी पाँच केनेटा दोलखाको चौधौं वार्षिक साधारण सभा यही मिति 2083 साल वैशाख 28 गते सोमबारका दिन तामाकोशी गाउँपालिका सात हावा देउरालीमा, मिति 2083 साल वैशाख 29 गते गोकुलगंगा गाउँपालिका वडा नम्बर चार बेतालीमा, वैशाख 30 गते तामाकोशी गाउँपालिका पाँच केनेटारमा बिहान ठिक 9 बजेबाट हुन गइरहेकाले जिरी हावा र च्यामाका शेयर सदस्य जीवहरूलाई हावामा, रसमालु बेताली नामाडीका शेयर सदस्य जीवहरूलाई बेतालीमा र सहरे फर्पू खिम्ती गेलु फुलासीका शेयर सदस्यहरूलाई किर्नेमा अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछु।
0: साधारण सभामा छलफल हुने विषयहरू।
1: संचालक समिति अध्यक्ष कोषाध्यक्ष र लेखा तथा सुपरिवेक्षण समिति संयोजकको प्रतिवेदन विनियम नियमावलीहरू संशोधन छलफल नयाँ नीति कार्यविधिहरू छलफल वार्षिक कार्यक्रम कार्ययोजना आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2082-83 को वैशाख 15 सम्मको हिसाब परीक्षा सूची आय व्यय तथा बजेट विवरण तथा अन्य प्रस्तावहरू उप छलफल।

0: नोट शेयर सदस्य ज्यूहरूले साधारण सभामा आउँदा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ। साथै साधारण सभामा आउने शेयर सदस्यहरूले खाने र बस्ने व्यवस्था स्वयंले गर्नुपर्नेछ र सो बापत शेयर सदस्यहरूलाई शेयर लाभांश बापत 36 रूपियाँ र खाजा खर्च बापत 464 गरी जम्मा 500 रूपियाँ उपलब्ध गराइनेछ।
1: शेयर सदस्य नभएको व्यक्ति वा एका घरको परिवारको व्यक्तिलाई उपस्थिति तथा खाजा खर्च रकम उपलब्ध गराइने छैन। 2083 वैशाख 26 गतेसम्म 6 महिनासम्म विद्युत महसुल तिर्न बाँकी रहेका, विद्युत लाइन विच्छेद भएका, घर बेची अन्यत्र गएका शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: नानी बाबु बस्नेत अध्यक्ष खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: होइन पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
5: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
6: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
5: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
4: हो नि पाँडे, मनोकामना नै किन, बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
5: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
4: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
5: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
6: पाण्डहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
7: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
8: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
7: भीमेश्वर ड्राइभिङ सेन्टर, सरीकोट ब्रिज बजार, दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना। के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ। यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कुटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ। नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
9: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
7: आफ्नै कम्पाउन्ड भएको,
9: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको, सस्तोमा होइन राम्रो सिकाउँछौ। प्रोपाइटर रूपक मास्के। विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर, फरिकोट बीस बजार, दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
10: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतिश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतिश्वर चार काभ्रे बगर दोलखा।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
7: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
6: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
7: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
8: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नया नेपाल को नया आवाज हम रेडियो 103.4 मेगाहर्ट्ज़।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध।
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूपमात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि, सकेको नि।
1: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा। यहाँ फ्रिज, डी फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
4: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: jumping from there.
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
6: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ। नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
6: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
5: आफ्नै कम्पाउण्ड भएको,
6: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
5: सस्तोमा होइन राम्रो सिकाउँछौ।
6: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
7: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
8: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
9: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
10: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
9: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
10: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
7: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
11: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
6: संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
11: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 049-421-2020।
12: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना
1: एस खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड तामाकोशी पाँच केनेटा दोलखाको चौधौं वार्षिक साधारण सभा यही मिति 2083 साल वैशाख 28 गते सोमबारका दिन तामाकोशी गाउँपालिका सात हावा देउरालीमा मिति 2083 साल वैशाख 29 गते गोकुलगंगा गाउँपालिका वडा नम्बर चार बेतालीमा वैशाख 30 गते तामाकोशी गाउँपालिका पाँच केनेटारमा बिहान ठिक 9 बजेबाट हुन गइरहेकाले जिरी हावा र च्यामाका शेयर सदस्य जीवहरूलाई हावामा रसमालु बेताली नामाडीका शेयर सदस्य जीवहरूलाई बेतालीमा र सहरे फर्पू खिम्ती गेलु फुलासीका शेयर सदस्यहरूलाई किर्नेमा अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछु।
0: साधारण सभामा छलफल हुने विषयहरू
1: संचालक समिति अध्यक्ष कोषाध्यक्ष र लेखा तथा सुपरिवेक्षण समिति संयोजकको प्रतिवेदन विनियम नियमावलीहरू संशोधन छलफल नयाँ नीति कार्यविधिहरू छलफल वार्षिक कार्यक्रम कार्ययोजना आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2082-83 वैशाख 15 सम्मको हिसाब परीक्षा सूची आय व्यय तथा बजेट विवरण तथा अन्य प्रस्तावहरू उप छलफल

0: नोट: शेयर सदस्य ज्यूहरूले साधारण सभामा आउँदा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ। साथै साधारण सभामा आउने शेयर सदस्यहरूले खाने र बस्ने व्यवस्था स्वयंले गर्नुपर्नेछ र सो बापत शेयर सदस्यहरूलाई शेयर लाभांश बापत 36 रूपियाँ र खाजा खर्च बापत 464 गरी जम्मा 500 रूपियाँ उपलब्ध गराइनेछ।
1: शेयर सदस्य नभएको व्यक्ति वा एका घरको परिवारको व्यक्तिलाई उपस्थिति तथा खाजा खर्च रकम उपलब्ध गराइने छैन। 2083 वैशाख 26 गतेसम्म 6 महिनासम्म विद्युत महसुल तिर्न बाँकी रहेका, विद्युत लाइन विच्छेद भएका, घर बेचे अन्यत्र गएका शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: नानी बाबु बस्नेत अध्यक्ष, खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, दस सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।
7: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
8: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
7: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
8: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
7: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शंकर धान US 312 नै लगाउने निर्णय गर्यौं।
8: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शंकर धान US 312 नै लगाउनेछौ।
9: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
10: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

नमस्कार। बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म सिर्जना। भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण स्थगित भएको छ। सरकारी उच्च स्रोतका अनुसार आगामी मे 11 देखि हुने भनिएको 2 दिने भ्रमण हाललाई स्थगित गरिएको हो। नेपालमा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाण्डु पठाउने निर्णय गरेको थियो। नयाँ सरकारको प्राथमिकता र द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने तरिकाले मिश्रीको भ्रमण हुन लागेको भनिए पनि अहिलेलाई सारिएको हो। मिश्रीको अन्य प्रतिबद्धताका कारण भ्रमण सारिएको नयाँ दिल्लीले नेपाललाई जानकारी गराएको छ। यद्यपि दिल्लीले भ्रमण सार्नुको वास्तविक कारण भने खुलाएको छैन। पछिल्लो समय नेपाल र भारत बीच लिपुलेखका विषयमा एक अर्काका धारणा विज्ञप्ति मार्फत सार्वजनिक भइरहेका छन्। भारतले लिपुलेख बारे नेपालले राख्दै आएको अडानलाई फेरि अस्वीकार गर्दै त्रुटिपूर्ण भनेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लिपुलेख मानसरोवर सड़क नयाँ कुरा नभएर सन् 1954 चल्दै आएको बताएका छन्। नेपाल र भारत बीचको सीमा विवाद पटक पटक चर्चामा आउने तर ठोस निष्कर्षमा पुग्न नसक्नुले दुई देश बीचको कूटनीतिक अपरिपक्वतालाई झल्काएको छ। लिपुलेखको विषयमा नेपालले आफ्नो राष्ट्रिय अखण्डता र ऐतिहासिक नक्सासँग जोडेर हेरिरहेको छ भने भारतले आफ्नो दशकौं पुरानो रणनीतिक उपस्थितिको निरन्तरताका रूपमा अर्थाइएको छ। भारतीय विदेश मन्त्रालयले सन् 1954 अभ्यासलाई आधार मान्नु र नेपालले सुगौली सन्धिका प्रमाणहरू पेश गर्नुले दुवै देश इतिहासका फरक फरक पानामा उभिएको देखिन्छ। भारतले लिपुलेख बारे नेपालले राख्दै आएको अडानलाई फेरि अस्वीकार गर्दै त्रुटिपूर्ण भनेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लिपुलेख कैलाश मानसरोवर सड़क नयाँ कुरा नभएर सन् 1954 चल्दै आएको बताएका छन्। विशेष गरी कालापानी र लिपुलेख क्षेत्रको रणनीतिक अवस्थितिले गर्दा भारतले यसलाई सुरक्षा दृष्टिकोणबाट सम्झौता गर्न नचाहँदा सीमा जस्ता गम्भीर प्राविधिक विषय पनि भू राजनीतिक स्वार्थको बन्धक बनेको छ। नेपालले यो मुद्दा उठ्दा भारतले यसलाई एकतर्फी दावी भन्दै पन्छाउन खोज्नु र बदलामा पेट्रोलियम तथा मलको निर्वाध आपूर्तिको आश्वासन दिएर आर्थिक सम्बन्धको कार खेल्नुले सीमा विवादलाई ओझेलमा पार्ने रणनीति देखिएको छ। परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा लिपुलेख र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेख हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राबारे नेपालले आफ्नो धारणा दुवै देशलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको बताए। 1816 को सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट रहेको बताएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्टले भेट वा शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबार स्थित मन्त्रालयमा भएको सो भेटका क्रममा उनीहरूबीच नेपाल र अस्ट्रेलिया बीचको सम्बन्ध शिक्षा विकास साझेदार लगायत विषयमा कुराकानी भएको थियो। विशेष गरी उनीहरूबीच उच्च शिक्षामा अन्तर्देशीय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबीच सहकार्यको सम्भावनाको विषयमा छलफल भएको थियो। भेटमा शिक्षा मन्त्री पोखरेलले अस्ट्रेलियन उच्च शिक्षाको राम्रो कार्यक्रमको सहकार्य र साझेदारिताका विषयमा सकारात्मक रहेको भन्दै ती विषयमा कानूनी प्रबन्धका लागि पहल गरिने विश्वास व्यक्त गरेका छन्। पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज काठमाण्डुमा आयोजित कार्यक्रम मार्फत किरातीलाई पार्टीमा भित्र्याएका हुन्। वरिष्ठ नेतासहित दोस्रो वरियतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने सहमति भएको छ।
किराती पक्षले वरिष्ठ नेता सहित एक उपाध्यक्ष एक सचिव र 15 जना केन्द्रीय सदस्य पाउनेछन्। सुदनको टीमबाट आउनेहरूमा अधिकांश प्रलोपाबाट रहेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज साम्पाङ राईले प्रधान न्यायाधीश नियुक्ति सिफारिश प्रकरणमा नयाँ तथ्य सार्वजनिक गरेका छन्। निर्णय लगतै सामाजिक सञ्जालबाट चर्को विरोध गरेका हर्कले शुक्रबार प्रतिनिधि सभा सदस्यको लेटर हेर्ने प्रयोग गरेर औपचारिक रूपमा आपत्ति जनाएका हुन्। आफ्नै दलबाट उपसभामुख बनेकी रूबी कुमारी ठाकुरले सत्ता पक्षलाई साथ दिएपछि असन्तुष्ट बनेका हर्कले वरियताक्रम मिचेर प्रधान न्यायाधीश सिफारिश गरेकोमा घोर आपत्ति जनाएका छन्। उपसभामुखलाई दबाव र प्रभावमा पारेर संवैधानिक परिषदमा बहुमत जुटाई विधि र प्रक्रिया विपरीत प्रधान न्यायाधीश सिफारिश गरिएको उनको दावी छ। उनले सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेदेखि प्रधानमन्त्री बालेन्द्र शाहमाथि समेत गम्भीर आरोप लगाएका छन्। संसद छलेर राष्ट्रपति मार्फत संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराई चालिएको कदम राजनीतिक स्वार्थ प्रेरित रहेको उनको दावी छ। सहकारी ठगी प्रकरण र भदौ 23-24 घटनामा अदालतबाट आफ्नो पक्षमा निर्णय गराउन यस्तो नियुक्ति गरिएको हुन सक्ने राईको आशंका छ। बिहिबार साँझ बसेको संवैधानिक परिषदको बैठकले चौथो वरियताका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। आज बसेको मन्त्री परिषद बैठकले संसदको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्। राष्ट्रपतिको सम्बोधनका लागि वैशाख 28 गते अपरान्ह 4 बजे तय गरिएको छ। यसका लागि सबै सदस्यलाई बैठकमा उपस्थितिका लागि सरकारले आह्वान गरेको छ। यसैबीच सरकारले विदेशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गरेको छ। मन्त्री परिषद बैठकले अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए। मन्त्री परिषदको बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै पोखरेलले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेश स्थित 15 जना कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ। आज यो वर्षको मनसून आकलन सार्वजनिक गर्दै विभागले गत वर्षहरूभन्दा यो वर्ष देशका विभिन्न क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। यो वर्ष अधिकतम तथा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना रहेको विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गर्मी बढ़ी हुने सम्भावना देखिएको छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। मनसून अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढ़ी हुने सम्भावना 35-65% रहेको मौसमविद सुदर्शन होमागाईले जानकारी दिएका छन्। यो प्रक्षेपण आगामी 18 जेठदेखि 14 असोजसम्मको अवधिको हो। सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरू सड़क प्रदर्शनमा उत्रिएका छन्।

0: अहिले भूमिहीनहरू आवासको अधिकारको माग गर्दै सड़कमा उत्रिएका हुन्। विकल्प बिना बस्ती खाली गराएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबासीले बिहिबार बुटवलमा सरकारको विरोधमा प्रदर्शन गरेका थिए। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपूर्जा दिनुपर्ने प्रदर्शनकारीको माग छ। प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग्दै चर्को नाराबाजी गरेका छन्। यस्तै काठमाण्डुको माइतीघर मण्डलामा पनि प्रदर्शन भएको छ। काठमाण्डुका विभिन्न क्षेत्रबाट विस्थापित भएका अव्यवस्थित र सुकुम्बासी बस्तीका नागरिकहरू सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले प्लेकार्डसँगै प्लेट, थाल र चम्चा ठटाएर विरोध जनाएका छन्। धनुषाको महेन्द्रनगरमा सुकुम्बासीले पनि विरोध प्रदर्शन गरेका छन्। जनकपुरको छिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा सुकुम्बासीले प्रदर्शन गरेका हुन्। यसको विरोधमा आज बिहानैदेखि सुकुम्बासीले जनकपुर ढल्केवार सड़क खण्डको महेन्द्रनगर स्थित औरही पुलमा सड़क अवरूद्ध गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण केही बेर लोकमार्ग अवरूद्ध समेत भएको थियो। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा केही दिनमै सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा दशका परीक्षा नियन्त्रक टोकराज अधिकारीले केही दिनमै एसईईको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक गृह कार्य भइरहेको बताएका छन्। वैशाख अन्तिम साता सार्वजनिक हुने अधिकारीले बताएका छन्। यस वर्ष 5,12,421 जनाले एसईई दिएका छन्। नियमिततर्फ 4,41,566 र ग्रेड वृद्धितर्फ 70,855 जनाले एसईई दिएका छन्। गत वर्षको तुलनामा यस वर्ष एक महिनामै रिजल्ट सार्वजनिक गर्न लागि हो। काठमाण्डुलाई पूर्वी तराई तथा पहाड़ी जिल्लासँग जोड्ने बीपी लोकमार्ग सामान्य वर्षामा समेत पटक पटक अवरूद्ध हुँदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। भारी वर्षा र त्यसपछि आउने बाढ़ीले लोकमार्ग बन्द हुने र खुल्ने निश्चित नहुँदा यात्रुहरू समस्यामा पर्ने गरेका हुन्। जोखिमपूर्ण यात्रा गर्दा बाढ़ीले कतिपय सवारीका साधन बगाउने तथा यात्रुहरू जीवन संकटमा परेपछि यात्रुहरूको जीवन संकटमा परेपछि मध्यराती उद्धार समेत गर्नु परेको छ। काभ्रे पलाञ्चोकको रोशी खोलाको माथिल्लो क्षेत्र बनेपा, पनौती, धुलेखेल, बेथानचोक लगायतका स्थानमा वर्षा हुँदा लोकमार्गमा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउँदा लोकमार्ग अवरूद्ध हुने गरेको छ। अघिल्लो वर्षको वर्षायाममा लामो समय अवरूद्ध भएको बीपी लोकमार्ग मर्मत सम्हार गरी सञ्चालनमा आए पनि वैशाख यता पटक पटक बाढ़ीले डाइभर्सन बगाउँदा झनै समस्या भएको छ। बाढ़ीले क्षतिग्रस्त बीपी लोकमार्गको काभ्रे पलाञ्चोकतर्फ 4 खण्डमा र सिन्धुलीतर्फ 1 खण्डमा पुनर्निर्माणको काम भइरहेको छ। जोखिमपूर्ण यात्रा र असुरक्षाका कारण पछिल्लो समय बीपी लोकमार्गमा सञ्चालन हुने सवारीका साधन काभ्रे पलाञ्चोकको दुलाल घाट, सिन्धुपाल्चोकको खाडीचौर, दोलखाको उत्सरीकोट, तामाको सिंहुँदै रामेछापको मन्थली निस्किएर खुरकोट जान थालेका छन्। सोलुखुम्बु, ओखलढुङ्गा र रामेछापको पूर्वी भेगका यात्रुहरू चरीकोटबाट जिरी हुँदै गन्तव्यतर्फ गइरहेका छन्। बीपी लोकमार्गमा अवरोध हुना सातरणीको लोकमार्गको धुलीखेल, दुलालघाट र खाडीचौर सड़क खण्ड तथा लामुसागु जिरी सड़कमा सवारीको चाप ह्वात्तै बढ़ेको छ। नेपालको पूर्वी क्षेत्रका नागरिकहरूले बीपी लोकमार्गको विकल्पमा पुष्पलाल मार्गको तामाकोशी मन्थली खुरकोट सड़कको स्तरोन्नति र जिरीदेखि सोलुखुम्बुसम्मको सड़कलाई सगरमाथा हाइवे बनाउन माग गरेका छन्। हौस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सिर्जनालाई बिदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: भीमेश्वर ड्राइभिङ सेन्टर करिकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाई हलुका सवारी साधन चलाउनका

0: लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
1: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कुटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
1: हाम्रा सुविधाहरू
0: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
2: आफ्नै कम्पाउन्ड भएको,
1: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
0: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
1: सस्तोमा होइन राम्रो सिकाउँछौ।
0: फाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20,000 दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011

0: आवाज विहीनहरुको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: साल फिल्मको प्रस्तुतिमा
2: भीम कुसारी र महेश्वरी राजकोटी मगरको मत मुन्द्रे ड्राइभर स्टाइल हेर न
3: छ नि म यहाँ तर तिमी जस्तो राम्रो गर्छ नि त छैन नि

0: पटनादेखि गाडी चलाउन थालेकी तिमी जस्तो सुन्दरी त कहिले पनि चढेको छैन यो बसमा। तिमीले पुरै बाँदरनी भनेको छैन नि त, होइन मान्छे कि बाँदरनी, ए मान्छे कि बाँदरनी हुन नि अप्ठ्यारो छ। जे तिमी राम्री छौ, आज यो गाडीमा चढ्यौ खुसी लाग्यो भन्न खोज्यौ क्या?
1: यस्ता गाडी त हामी कति चढिसक्यौँ कति चढिसक्यौँ, तिमीलाई के
0: कहाँ कहाँको गाडी चढ्यौ तिमीले अहिलेसम्म?
1: काकाको त चढा छैन भो, काकाको त गाडी पनि हुनु पर्यो नि चढ्न।
0: कसको चढ्यौ त?

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: होइन पाँडी, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त. बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल. होइन
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ. तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन.
3: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न.
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न.
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
3: पाण्डहरू गइहालौ न, that's it, सकिगो नि.
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्.
5: प्रोपाइटर उमेश थापा. थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900.
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज.

0: അപ്പോ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കറെ ഹെഡോ നിക്ക അവതാർമാ സൗത്ത
1: കൊച്ചി ബരിലേലെ കൊസ്കു ടി വി പോക്കണി ഭിട്ടി ആഫ്നെ ടി വി ബിഗ്രിയോ അനി ബനൗന ജന ലാഗി കൊണി ബനൗനെ പുക്ക ഉലട്ട ഒയിന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मरमत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मरमत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 र 98440164

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ശബ്ദം അതെന്തെന്ന് വെച്ചാൽ
1: सबको घर में वाईफाई हुने हाम्रो नहुने नेट जोड्यो भने भन्छन् राम्रो नहुने
2: हुनेन हुनेन नेट गर्नु हुनेन नेट गरे भने

0: कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अबदेखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
5: जिरी नगरपालिकाको जनहितमा जारी सूचना।
6: जिरी अस्पतालमा सञ्चालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ।
5: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल निर्माण गरौं।
6: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
5: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
6: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नु पर्नेछ।
5: कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
6: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
5: केशव दाहाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत, जिरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जिरी, दोलखा।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सक्यो बुहार ए कोही छ भने लौ लौ सक्यो
1: हैन पानी ल्याउन पानी ल्याउन पानी
2: पानीले पानीले पानी यताले पानी
0: लौ न लौ सक्यो उठ्यो त त्यता
3: लापरवाही नगरौं प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
1: एक काटी सलाईले लिन सक्छ ज्यान
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा फेक्ने ठाउँमा नराखौं
1: धुम्रपान गरी जथाभावी चुरटको ठुटाहरू नफ्याकौं
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ अकल्पनीय घटनाबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

झुटो बोल्न जाने छैन बोल्दैछु म साँचो तिमीले थाप्या ढरियामा खुया पर्ला माछो बाह्र कुने तालमा चाहिँ कि बाह्र कुने तालमा माछी पर्यो जालमा माछी पर्यो जालमा।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: डिभिजन वन कार्यालय दोलखाको जनहितमा जारी अनुरोध। सुक्खा मौसममा वन डडेलु लाग्ने प्रबल सम्भावना भई सोबाट वन जंगल वन्य जन्तु त्यस वरिपरिको बस्तीहरूमा क्षति पुग्ने भएकाले वन क्षेत्रमा चुरोट बेडेका ठुटा जथाभावी रूपमा नफालौं। वन छेउछाउको खेतबारीमा आगो बाल्दा विशेष ध्यान दिऊ। यदि वन क्षेत्रमा डडेलु लाग्न गएमा सबैको प्रयासबाट नियन्त्रण गरी धनजनको क्षति हुनबाट रोकौं। वन डडेलु रोकथाम तथा नियन्त्रण गर्ने उपायहरू। वन डडेलुबाट क्षणिक फाइदा मात्र नहेरी डडेलुबाट हुने असरका बारेमा गाउँ टोलमा चेतना जगाऊ। हुरीपत्ता चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं।
1: आगो बाल्दा होसियार रहौं। आगोको काम सकिएपछि राम्ररी निभाऊ।
0: भौगोलिक अवस्था हेरी सम्भव भएसम्म वन प्राविधिकको सहयोगमा अग्निरेखा निर्माण गरौ। वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ घर बारी नजिक रहेका सल्लीपीर पाप पतिङ्गर जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
1: वनमा ज्वलनशील पाप पतिङ्गरहरूलाई समयमै जमा गरी कम्पोस्ट मल वा सोतरको रूपमा प्रयोग गरी वन क्षेत्रमा ज्वलनशील वस्तुको सञ्चितमा कमी ल्याउ।
0: वन डडेलु लाग्न नदिनतर्फ सचेत रहने रोकथाम तथा नियन्त्रण गर्न उपभोक्ताहरूमा सचेतना कार्यक्रम सञ्चालन गरौं। विपदबाट बचौं र बचाऊ।
1: सानोतिनो डडेलु लागिहालेमा पानी हरियो स्याउला माटो बालुवा आदि हालेर निभाऊ। आफ्नो ज्यानको खतरा नहुने गरी वन डडेलु निभाऊ। वन डडेलु लागेमा स्थानीय प्रशासन प्रहरी सामुदायिक वन तथा नजिकको वन कार्यालयमा तुरन्त खबर गरौ।
0: नियन्त्रण गर्न नसकिने डडेलुलाई वन प्राविधिकको निगरानीमा प्रति अग्निविधि अप्नाएर जस्तै आगो आइरहेको दिशातिर पहिले नै आगो लगाई ज्वलनशील वस्तु समाप्त गरी डडेलु नियन्त्रण गर्न सकिन्छ।
1: अग्नि नियन्त्रणमा उपयोगी औजारहरू जस्तै दाँते चेप्टे खुकुरी सावेल बन्चरो बाल्टिन आदि प्रयोग गरौं।
0: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डडेलु लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कारवाही गरौं।
1: राष्ट्रिय वनमा आगो लगाउने वा आगजनी हुन जाने कुनै कार्य गरेमा आगजनीबाट वनमा भएको सम्पूर्ण क्षतिको बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुने भएका यस्तो कार्य कसैले पनि नगराऊ।
0: सामुदायिक वन समूहहरूले वन डडेलु लगाउनेलाई कार्य योजना अनुसार कारवाही आदि कार्यहरू गरौं र थप कारवाही गर्नुपर्ने अवस्था भएमा नजिकको वन कार्यालय वा प्रहरी कार्यालयमा बुझाऊ।
1: डिभिजन वन कार्यालय दोलखा।
2: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र डिडी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सुकुम्बासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश। सरकारको नीति तथा कार्यक्रम वैशाख 28 गते हुने। प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई प्रक्रिया शुरू। यस वर्षको मनसून अवधिमा सरदरभन्दा कम वर्षा हुने। कंग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त। रामेश थापकार कंग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी ठोकर्लाई। र चीनमा भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षा मन्त्रीलाई मृत्युदण्डको सजाय। एक दिवसीय खेलमा नेपाल ए द्वारा संयुक्त राज्य अमेरिकालाई पराजित।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
0: अब समाचार विस्तारमा। सर्वोच्च अदालतले सरकारको नाममा सुकुम्बासी बस्ती नहटाउन अन्तरिम आदेश दिएको छ। गोपाल रन पहेली समेतले दायर गरेको रिट न्यायाधीश दोय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले यस्तो आदेश गरेको हो। विस्थापितहरूको हकमा आवासदेखि शिक्षा, स्वास्थ्य र खाद्यान्न उपलब्ध गराउन भनिएको छ। सरकारले यही वैशाख 28 गते नीति तथा कार्यक्रम ल्याउने भएको छ। वैशाख 28 गते अपरान्ह 4 बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। त्यसअघि दिउँसो 2 बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाका छुट्टा छुट्टै बैठक बस्नेछ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले वैशाख 28 गते राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसेको थियो। बैठकको तयारीका विषयमा छलफल भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। जेठ 15 गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि नीति तथा कार्यक्रम र प्री बजेटमाथि छलफल हुनेछ। नेपाली कंग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त भएकी छन्। सभापति गगन थापाले चितवन निवासी खरेललाई महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन्। गत निर्वाचनमा चितवन 2 रासपा सभापति रवि लामिछानेसँग नवनियुक्त खरेलले प्रतिस्पर्धा गरेकी थिइन्। असहाय महिला तथा बाल बालिकाको क्षेत्रमा काम गर्दै आएकी खरेललाई तोकिएको समयभित्र महाधिवेशन गर्ने कार्यादेश दिइएको छ। 2073 सालदेखि महिला संघको निर्वाचन हुन सकेको छैन। यसअघि अध्यक्ष रहेकी उषा मिश्रको समितिले पनि महिला संघको महाधिवेशन गर्न सकेको थिएन। यसैबीच नेपाली कंग्रेस रामेश थापको कार्यवाहक सभापतिमा नवराज थोकर तमाङलाई जिम्मेवारी दिइएको छ। जिल्ला सभापति पूर्णबहादुर तमाङ कान्छारामलाई केन्द्रीय अनुशासन समितिले निलम्बन गरेको थियो। सभापति गगन थापा विरूद्ध तथ्यहीन बोलेको विषयमा चित्त बुझ्दो स्पष्टीकरण नदिएपछि उनलाई निलम्बन गरिएको हो। सभापति थापाले थोकरलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन्। उनलाई पार्टीको 15 महाधिवेशनको कार्यतालिका अनुसार सांगठनिक कार्य गर्न दैनिक कामकाज गर्न भनिएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो। जीरी नगरपालिकाको सूचना।
3: यही मिति 2083 साल वैशाख 27 देखि 29 गतेसम्म 3 दिन जिरी अस्पतालमा जिरी नगरपालिकाको व्यवस्थापन र एक एक पाइला काठमाडौँको प्राविधिक सहयोगमा नाक कान र घाँटी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ। तसर्थ शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: शिविर सम्बन्धी थप जानकारी।
3: शिविर बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालन हुनेछ।
0: जिरी अस्पतालको नियम अनुसार बिरामी दर्ता शुल्क लाग्नेछ।
3: शल्यक्रिया गर्नुपर्ने बाहेक ल्याब, एक्सरे र औषधिको शुल्क अस्पतालको नियमानुसार हुनेछ।
0: शल्यक्रिया गर्नुपर्ने बिरामीको लागि बिरामी दर्ता शुल्क बाहेक सम्पूर्ण खर्च निशुल्क हुनेछ।
3: केशव दाहाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शाखा प्रमुख, जिरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जिरी दोलखा।
4: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
5: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
4: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
5: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
4: हाम्रा सुविधाहरू
6: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
4: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
6: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
4: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
6: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
4: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
5: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
4: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, चरीकोट चरीघ्याङ दोलखा, 49.1 FM र 49.1 FM।
0: तपाईँ यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया अगाडि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए। सूचना प्रकाशित भएको मितिले 10 दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए। जेठ 5 गते बस्ने समिति बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययन हुने उनको भनाई छ। सिफारिश भएका व्यक्तिलाई संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ। यसअघि बिहिबार बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश पदमा सिफारिश गर्ने निर्णय गरेको थियो। भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगन भएको छ। सरकारी उच्च स्रोतका अनुसार आगामी मे 11 देखि हुने भनिएको 2 दिने भ्रमण हाललाई स्थगित गरिएको हो। नेपालमा बालेन शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाण्डु पठाउने निर्णय गरेको थियो। नयाँ सरकारको प्राथमिकता र द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने तरिकाले मिश्रीको भ्रमण हुन लागेको भनिए पनि अहिलेलाई सारिएको हो। मिश्रीको अन्य प्रतिबद्धताका कारण भ्रमण सारिएको नयाँ दिल्लीले नेपाललाई जानकारी गराएको छ। यद्यपि दिल्लीले भ्रमण सर्नुको वास्तविक कारण भने खुलाएको छैन। परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेक हुँदै भारत र चीन बीच संचालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राबारे नेपालले आफ्नो धारणा दुवै देशलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको बताएका छन्। 1816 को सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट रहेको प्रवक्ता पौडेलको भनाई छ। पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज काठमाण्डमा आयोजित एक कार्यक्रम मार्फत किरातीलाई पार्टीमा भित्र्याएका हुन्। किराती वरिष्ठ नेतासहित दोस्रो वरियतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने सहमति भएको छ। किराती पक्षमा नेपाल सरकार पूर्णत स्पष्ट रहेको प्रवक्ता पौडेलको भनाई छ। पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति

0: पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज साम्पाङ राईले प्रधान न्यायाधीश नियुक्ति सिफारिश प्रकरणमा नयाँ तथ्य सार्वजनिक गरेका छन्। निर्णय लगतै सामाजिक सञ्जालबाट चर्को विरोध गरेका हर्कले शुक्रबार प्रतिनिधि सभा सदस्यको लेटर हेर्ने प्रयोग गरेर औपचारिक रूपमा आपत्ति जनाएका हुन्। आफ्नै दलबाट उपसभामुख बनेकी रूबी कुमारी ठाकुरले सत्ता पक्षलाई साथ दिएपछि असन्तुष्ट बनेका हर्कले वरियताक्रम मिचेर प्रधान न्यायाधीश सिफारिश गरेकोमा घोर आपत्ति जनाएका छन्। उपसभामुखलाई दबाव र प्रभावमा पारेर संवैधानिक परिषदमा बहुमत जुटाई विधि र प्रक्रिया विपरीत प्रधान न्यायाधीश सिफारिश गरिएको उनको दावी छ। काठमाडौंलाई पूर्वी तराई तथा पहाड़ी जिल्लासँग जोड्ने बीपी लोकमार्ग सामान्य वर्षमा समेत पटक पटक अवरूद्ध हुँदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। भारी वर्षा र त्यसपछि आउने बाढ़ीले लोकमार्ग बन्द हुने र खुल्ने निश्चित नहुँदा यात्रुहरू समस्यामा पर्ने गरेका हुन्। जोखिमपूर्ण यात्रा गर्दा बाढ़ीले कतिपय सवारीका साधन बगाउने तथा यात्रुहरू जीवन संकटमा परेपछि मध्यराती उद्धार गर्नु परेको छ। काभ्रे पलाञ्चोको रोशी खोलाको माथिल्लो क्षेत्र बनेपा पनौती धुलीखेल बेथानचोक लगायतका स्थानमा वर्षा हुँदा लोकमार्गमा निर्माण गरिएको अस्थायी डायभर्सन बगाउँदा लोकमार्ग अवरूद्ध हुने गरेको छ। अघिल्लो वर्षको वर्षायाममा लामो समय अवरूद्ध भएको बीपी लोकमार्ग मर्मत सम्हार गरी सञ्चालनमा आए पनि वैशाख यता पटक पटक बाढ़ीले डायभर्सन बगाउँदा झनै समस्या भएको छ। बाढ़ीले क्षतिग्रस्त बीपी लोकमार्गको काभ्रे पलाञ्चोकतर्फ चार खण्डमा र सिन्धुलीतर्फ एक खण्डमा पुननिर्माणको काम भइरहेको छ। जोखिमपूर्ण यात्रा र असुरक्षाका कारण पछिल्लो समय बीपी लोकमार्गमा सञ्चालन हुने सवारीका साधन काभ्रेको दोलालघाट सिन्धुपाल्चोकको खाडीचौर दोलखाको चरीकोट तामाकोशी हुँदै रामेछापको मन्थली निस्किएर खुरकोट जान थालेका छन्। सोलुखुम्बु ओखलढुङ्गा र रामेछापको पूर्वी भेगका यात्रुहरू चरकोटबाट जिरी हुँदै गन्तव्यतर्फ गइरहेका छन्। बीपी लोकमार्गमा अवरोध हुन सातरणीको लोकमार्गको धुलेखेल दोलालघाट र खारीचौर सड़क खण्ड तथा लामुसाङ जिरी सड़कमा सवारीको चाप वात्तै बढ़ेको छ। नेपालको पूर्वी क्षेत्रका नागरिकहरूले बीपी लोकमार्गको विकल्पमा पुष्पलाल मार्गको तामाकोशी मन्थली खुरकोट सड़कको स्तरोन्नति र जिरीदेखि सोलुखुम्बुसम्मको सड़कलाई सगरमाथा हाइवे बनाउन माग गरेका छन्। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। बाल बालिकाको छुट्टी कसरी बिताउने भन्ने चिन्ताले धेरै जसो अभिभावकलाई सताउने गर्दछ। उनीहरूको छुट्टीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ त? प्रस्तुत छ एक रिपोर्ट।
1: बाल बालिकाको जीवनमा छुट्टी केवल रमाइलो र आराम गर्ने समय मात्र नभई सिकाइ खोज र विकासको महत्वपूर्ण अवसर पनि हो। अभिभावकहरू प्राय आफ्ना सन्तानलाई खुशी आत्मनिर्भर र सफल बनाउने सपना देख्छन्। बाल विकास सन्तुलन वातावरण सही मार्गदर्शनबाट हुन्छ। बाल बालिकाले जीवनका महत्वपूर्ण सिप जस्तै टिमवर्क आत्मविश्वास र प्रतिबद्धता किताबबाट मात्र सिक्दैनन्। उनीहरूले आफ्नो वरपरको वातावरण खेल कुद साथीभाइ परिवार र सामाजिक सञ्जालबाट सिक्दै जान्छन्। बालबालिकालाई सिकाउन खोज्ने भन्दा उनीहरूलाई अनुभव गराउन दिनु धेरै प्रभावकारी हुन्छ। बच्चाहरूको शारीरिक विकासका लागि धेरै ग्याजेट चलाउनु भन्दा उनीहरूलाई बाहिरी गतिविधिमा सहभागी गराउनु उपयुक्त हुन्छ। विशेष गरी खुल्ला मैदानमा खेलिने विभिन्न खेलकुदमा उनीहरूलाई सहभागिता बढ़ाउनु आवश्यक छ। जस्तै स्विमिङ फुटबल टेबल टेनिस लगायत शारीरिक खेलमा संलग्न गराउँदा बच्चाहरूको शारीरिक विकासमा सकारात्मक प्रभाव पर्छ। समूहमा खेल्दा उनीहरूले सहकार्य नियमको पालना र हारजितको स्वीकार गर्ने बानी विकास गर्दछन्। यस्ता साना अनुभवले नै उनीहरूको व्यक्तित्व निर्माण गर्छ। बच्चाहरूको हातको सिप विकास गर्न लेख्ने अभ्यास गराउने चित्र कोर्ने जस्ता क्रियाकलापमा सहभागी गराउनु पनि महत्वपूर्ण हुन्छ। यस्ता गतिविधिले उनीहरूको समग्र शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउँछ। मानसिक विकासका लागि पढ़ाई लेखाईमा पनि ध्यान दिनुपर्छ। कथा किताब पढ्ने विभिन्न माइन्ड गेम खेल्ने जस्ता गतिविधि उपयोगी हुन्छन्। समग्रमा बच्चाहरूको सन्तुलित विकासका लागि आउटडोर गतिविधिमा बढ़ी संलग्न गराउने खेलकुदमा सहभागी गराउने र घरभित्र पनि सृजनात्मक तथा बौद्धिक गतिविधिमा जोड़ दिनु आवश्यक छ। निश्चित समय तोकेर मात्रै मोबाइल वा टीभी प्रयोग गर्न दिने सामग्री छनौटमा ध्यान

0: निर र शैक्षिक सृजनात्मक र प्रेरणादायी सामग्रीतर्फ ध्यान मोड्नुपर्छ। डिजिटल प्रयोगपछि अन्य गतिविधिमा सहभागी गराउनु पर्दछ। यसरी सन्तुलित प्रयोगले बालबालिकाले डिजिटल दुनियाँको सकारात्मक पक्षबाट लाभ उठाउन मदत गर्छ। शारीरिक गतिविधिमा सक्रिय गराउनुपर्छ। दौड, खेलकुद, साइक्लिङ, पौडी जस्ता गतिविधिले बालबालिकाको शारीरिक विकासलाई मजबूत बनाउँछ। चित्रकला, संगीत, नाटक, हस्तकला जस्ता गतिविधिले उनीहरूको कल्पना शक्ति र सृजनशीलता बढ़ाउँछ। कथा, चित्र पुस्तक वा जानकारीमूलक सामग्री पढ्दा भाषा र सोच्ने क्षमता विकास हुन्छ। पदम कुमारी बुढाथोकी, हाम्रो रेडियो चरीकोट।
1: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ। आज यो वर्षको मनसून आकलन सार्वजनिक गर्दै विभागले गत वर्षहरूभन्दा यो वर्ष देशका विभिन्न क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। यो वर्ष अधिकतम तथा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना रहेको विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गर्मी बढ़ी हुने सम्भावना देखिएको छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। मनसून अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढ़ी हुने सम्भावना 35 देखि 65% रहेको मौसमविद सुदर्शन होमा गाईले जानकारी दिए। यो प्रक्षेपण आगामी जेठ 18 देखि 14 असोजसम्मको अवधिको हो। चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षा मन्त्री ली साङफू र वेई फेङलाई मृत्युदण्ड सजाय सुनाएको छ। सरकारी समाचार एजेन्सी सिन्फाका अनुसार दुवै पूर्व मन्त्रीलाई पहिले 2 वर्ष जेलमा राखिनेछ। उनीहरूले ती 2 वर्षसम्म कुनै नयाँ अपराध नगरेमा सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिने बताइएको छ। रक्षा मन्त्री ली साङफूलाई गत वर्ष अचानक पदबाट हटाइएको थियो। उनी करिब 2 महिनासम्म सार्वजनिक रूपमा देखा परेका थिएनन्, जसले धेरै किसिमका अड्कलबाजीहरू भएका थिए। त्यसअघि वेई फेङ पनि सैन्य भ्रष्टाचार अनुसन्धानको दायरामा आइसकेका थिए। त्यसपछि सन् 2024 दुवैलाई चीनको सत्तारूढ कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको थियो। चीनको सैन्य अनुशासन अनुसन्धान एजेन्सीले लीले गम्भीर रूपमा पार्टीको अनुसन्धान र कानूनको उल्लंघन गरेको पाएको बताएको छ। उनीमाथि ठूलो मात्रामा घुस लिएको, अरूलाई घुस दिएको, पदको दुरूपयोग गरेको र सेनाको हतियार विकास तथा सैन्य उपकरणको छविमा भारी नोक्सान पुर्याएको आरोप छ। चीनका सैन्य पूर्व रक्षा मन्त्री वेई फेङमाथि पनि घुस लिएको र आफ्नो पदको दुरूपयोग गरेको आरोप लगाइएको छ। चीनको सैन्य अदालतले उनलाई भ्रष्टाचारको दोषी ठहर गरेको छ। विज्ञहरूका अनुसार यो कार्यवाही राष्ट्रपति शी जिनफिङको भ्रष्टाचार विरोधी अभियानको हिस्सा हो। विगत केही वर्ष यता चीनको सेना र रक्षासँग जोड़िएका धेरै वरिष्ठ अधिकारीमाथि कार्यवाही गरिएको छ। एक दिवसीय खेलमा नेपाल एले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल एले अमेरिकामाथि 3 विकेटको जीत हासिल गरेको हो। त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले नेपाल ए विरूद्ध निर्धारित ओभरमा 8 विकेट गुमाएर 263 रनको योगफल खड़ा गरेको थियो। हारसँगै अमेरिकाले श्रृंखलामा खराब शुरूआत गरेको छ। आईसीसी क्रिकेट विश्वकप लीग 2 को पूर्व सन्ध्यामा यो श्रृंखलाको आयोजना गरिएको हो। यसपछि अमेरिकाले नेपालसँग लीग 2 अन्तर्गत स्कटल्याण्ड र नेपाल सम्मिलित एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला पनि खेल्ने तालिका छ। एक दिवसीय खेलमा नेपाल एले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी।
3: तिम्रो लागि भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: அப்பே வைனையே பாடே சொல்லி வாஸ்கோ டிவி போக்கிற இடையோ நீக்கே அவதாரமா சாவுத்தோ
1: கட்டை பரி லைலை வாஸ்கோ டிவி போக்கணும்னி பிட்டி आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
1: ए हो र त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिसौं सितैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
2: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा
4: 24 घण्टा आकस्मिक सेवा
2: बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
4: 24 घण्टा फार्मेसी सेवा
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
4: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
2: हार्ट तोड्ने नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
4: इसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
2: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
4: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
2: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494-12-020
2: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा
6: सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: एस खिन्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड तामाकोशी पाँच केनेटा दोलखाको चौधौं वार्षिक साधारण सभा यही मिति 2083 साल वैशाख 28 गते सोमबारका दिन तामाकोशी गाउँपालिका सात हावा देउरालीमा, मिति 2083 साल वैशाख 29 गते गोकुलगंगा गाउँपालिका वडा नम्बर चार बेतालीमा, वैशाख 30 गते तामाकोशी गाउँपालिका पाँच केनेटारमा बिहान ठिक 9 बजेबाट हुन गइरहेकाले जिरी हावा र श्यामाका शेयर सदस्य जीवहरूलाई हावामा, रसनालु बेताली नामाडीका शेयर सदस्य जीवहरूलाई बेतालीमा र सहरे फर्पू खिम्ती गेलु फुलास्टीका शेयर सदस्यहरूलाई किर्नेमा अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछु।
0: साधारण सभामा छलफल हुने विषयहरू।
1: संचालक समिति अध्यक्ष कोषाध्यक्ष र लेखा तथा सुपरिवेक्षण समिति संयोजकको प्रतिवेदन विनियम नियमावलीहरू संशोधन छलफल नयाँ नीति कार्यविधिहरू छलफल वार्षिक कार्यक्रम कार्ययोजना आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2082-83 वैशाख 15 हिसाब परीक्षा सूची आय व्यय तथा बजेट विवरण तथा अन्य प्रस्तावहरू उप छलफल।

0: नोट शेयर सदस्य ज्यूहरूले साधारण सभामा आउँदा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ। साथै साधारण सभामा आउने शेयर सदस्यहरूले खाने र बस्ने व्यवस्था स्वयंले गर्नु पर्नेछ र सो बापत शेयर सदस्यहरूलाई शेयर लाभांश बापत 36 रूपियाँ र खाजा खर्च बापत 464 गरी जम्मा 500 रूपियाँ उपलब्ध गराइनेछ।
1: शेयर सदस्य नभएको व्यक्ति वा एका घरको परिवारको व्यक्तिलाई उपस्थिति तथा खाजा खर्च रकम उपलब्ध गराइने छैन। 2083 वैशाख 26 गतेसम्म 6 महिनासम्म विद्युत महसुल तिर्न बाँकी रहेका, विद्युत लाइन विच्छेद भएका, घर बेची अनियन्त्र गएका शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: नानी बाबु बस्नेत अध्यक्ष खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड।

0: होइस मामा, सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि, हो र? होइन होला त्यस्तो त।
1: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भो भन त।
2: के भएन मिस,
1: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो हो हाम्रो रेडियो 103.4 MHz।
6: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
7: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
8: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
7: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
7: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
9: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
1: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

अहिले तपाई सुन्दैहुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामी सुमधुर स्वरकी धनी गायिका अरुणा लामाको स्वरमा सजिएका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: मोबाइल चलाइस क्या हो
1: ओ बने यो मोबाइल हेरी हेरी पछि सारे आँखा दुख्छ
0: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
1: ए त्यसो भए जोगिन के गर्ने त
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
2: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: होइन दिदी बहिनी आजको किसान मिटिङमा के गन्थन हुँदैछ
5: के हुनु नि साइला दाई धानको बिउ राख्ने समय भयो कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ खानामा मिठो पाक्नलाई छिटो हल्का बाँच्नदार हावाले नडल्ने उत्पादन पनि धेरै भएको गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी
5: ओहो यो धान त असाध्यै राम्रो पो रहेछ
4: हो त नि नानी त्यसैले त यसपालि हामी सबैले शंकर धान US 312 नै लगाउने निर्णय गर्यौं
5: हवस् त दाई धेरै धेरै धन्यवाद तपाईँलाई हामी पनि यसपालि शंकर धान US 312 नै लगाउनेछौ
6: नेपाली माटोले रोजेको किसानले खोजेको शंकर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ खोजी खोजी लगाऊ
7: तपाई यतिखेर हाम्रो रेडियो मार्फत सुमधुर स्वरकी धनी गायिका अरुणा लामाको स्वरमा सजिएका गीत संगीत सुनिरहनु भएको छ

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रस्तुति जाँच तथा अपरेशन,
0: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: एटिन्जेल सँगै हुनुहुन्थ्यो सुमधुर स्वर कि धनी गायिका अरूणा लामाको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: ग्यारेन्टी हुने अवस्था रह्यो भने हामी यो कन्टिन्यू गर्न सक्छौ।
3: स्थानीय तह र प्रदेश सरकारले यसका लागि नीतिगत व्यवस्था र सहजीकरण पनि गर्न सक्छ।
4: उहाँहरूलाई सचेतना गराउने सवालमा, समन्वय गराइदिने सवालमा स्थानीय सरकारले भूमिका खेल्न सक्छ।
5: नवल परासी, रूपन्देही, कपिल वस्तु, दाङ, बाँके, बर्दियामा झण्डै 400+ यी कम्बाइन हार्भेस्टहरूले निजी क्षेत्रले।
6: There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.
7: Suchana Network, CIM.

0: एनएसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा आवश्यक प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश।
1: अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी गराउनु भनेर चाहिँ अन्तरिमहरू जारी भएको छ।
0: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था कस्तो छ?
2: सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ? उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ।
0: र हुर्मुज जलमार्गमा भएको झडप बारे अमेरिका र इरानद्वारा एकअर्कालाई दोषारोपण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इरानका विदेश मन्त्री अब्बास अराक्चीले संयुक्त राज्य अमेरिकामाथि उनकै शब्दमा अनावश्यक जोखिम लिएर कूटनीतिक उपायलाई परित्याग गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले हरेक पटक वार्ताको टेबलबाट द्वन्द्वको समाधान खोज्ने प्रयास भइरहँदा वाशिङटनले सैन्य बल प्रदर्शन गरेको उल्लेख गरेका छन्। होर्मुज जलमार्गमा भएको भनिएको गम्भीर सैन्य झडपलाई लिएर अमेरिका र इरान दुवैले एक अर्कामाथि दोष लगाइरहँदा युद्धको अर्को पक्ष इरानका विदेश मन्त्रीको यस्तो टिप्पणी आएको हो। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवेन भन्छन्, यसले प्रक्रिया कति नाजुक छ भन्ने प्रदर्शन गरेको छ। हालैको भिडन्तले गम्भीर घटना हुन सक्ने बाटो देखाउँछ किनभने त्यहाँ ठूलो सैन्य शक्ति परिचालित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको बताइरहँदा होर्मुजमा युद्धरत दुई पक्षका सेनाबीच झडप भएको हो। ब्रिटेनमा स्थानीय निर्वाचनको मतगणना जारी रहँदा लोकप्रियतावादी दक्षिणपन्थी दल रिफर्मले यसअघिका निर्वाचनभन्दा समर्थन बढ़ाएको छ। आप्रवासन कम गर्ने र स्वच्छ ऊर्जाका लागि दिएको समर्थन कटौती गर्ने वाचा गरेको यो पार्टीले देशैभरिबाट काउन्सिल सीटहरू बढ़ाउने देखिएको छ। मध्यमार्गी लेबर र कन्जर्भेटिभ पार्टीहरूले यसअघि जितेका स्थानमा सीट गुमाएका छन्। ग्रीन पार्टीले पनि यसअघि भन्दा समर्थन बढ़ाएको छ। इण्डोनेसियाको प्रहरीले एउटा ज्वालामुखी विस्फोटमा परि तीनजना पदयात्रीको मृत्यु भएको जनाएको छ। त्यसमध्ये दुईजना सिंगापुरका पर्यटकहरू रहेको र एकजना इण्डोनेसियाकै नागरिक रहेको जनाइएको छ। ज्वालामुखी विस्फोटपछि 10 किलोमिटर टाढासम्म खरानी फैलिएको थियो। उक्त क्षेत्रबाट 15 जनाको उद्धार गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सम्भावित महाअभियोगको सामना गरिरहेका छन्। संसदीय मतदानबाट महाअभियोग रोक्ने 4 वर्ष अघिको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढ़ाउने बाटो खुलेको हो। अदालतले सन् 2020 रामाफोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलर भन्दा बढ़ी रकम चोरी भएको विषयमा गठित स्वतन्त्र जाँचबुझ समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानूनी रहेको ठहर गरेको छ। रामाफोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोतबारे उनीमाथि प्रश्न उठेका छन्। र वैज्ञानिकहरूले युरोपका गरीब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरीबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपभरि हरेक वर्ष झण्डै 1 लाख मानिसहरूको मृत्युको कारण बन्ने गरेको उल्लेख गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया अवलम्बन नगरी काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा परेका विभिन्न रिट निवेदनहरूमाथि सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बीबीसीसँग बताए। नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचनाका विषयमा रिट निवेदनहरू परेका थिए। साथै अदालतले उक्त आदेशमा विस्थापित भइसकेकाहरूको हकमा आधारभूत आवश्यकता पूरा गर्ने कार्यलाई पनि प्रभावकारी बनाउन भनेको बताइएको छ। केही बेर अघि हामीले सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालालाई टेलिफोन सम्पर्क गरी उक्त आदेशका थप विवरण बारे सोधेका छौं।
1: यो आदेशमा के भनिएको छ भन्दाखेरि जुन सुकुम्बासीलाई जुन बसोबास रहेको स्थानबाट जुन किसिमबाट हटाइयो, घरहरू भत्काइयो, भइसकेको कामलाई तत्काल त्यसलाई केही गरिरहनु परेन, अन्तरिम आदेश जारी गर्नु परेन भन्ने कुरा एउटा भयो। अब
4: थप यसमा केही अब यसका घरटहराहरू भत्काउने सुकमाची जुन किसिमको अव्यवस्थित बसोबासको घरटहरा हटाउने सन्दर्भमा जुन अब हुने जुन सम्भावित कुराहरू छ मानवाधिकारको पर्सपेक्टिभबाट त्यसमा के भनियो भन्दाखेरि अब यसलाई अब थप हटाउनु पर्यो भने कानूनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको वासस्थान हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायतका हकमा जुन अपूरणीय क्षति पुग्न जाने हुँदाखेरि त्यसलाई दृष्टिगत गरेर त्यसरी हटाउनु पर्यो भने सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती जुन बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने कुरा भएको छ। एउटा जुन कानून बमोजिमको जुन प्रक्रिया छ त्यो पूर्ण रूपमा अवलम्बन गरेर आवास शिक्षा स्वास्थ्य त्यसको सबै बन्दोबस्ती गरेर मात्रै त्यस्तो काम गर्नु होला, न त जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन। अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुम्बासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइया छ हटाइसकिएको जुन बस्तीहरूबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु कार्य त्यो प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिमहरू जारी भएको छ।
0: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो अबको प्रक्रिया चाहिँ के हुन्छ? यसमा
4: के बोलिएको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्न निहित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा विपक्षीहरूबाट लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्नु अग्राधिकार दिएको छ। यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेशी राखेर त्यसलाई सुनवाई प्रक्रियाले अगाडि बढाउँछौं।
0: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला अदालतको पछिल्लो आदेश बारे जानकारी दिँदै। यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाण्डुका विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानून न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुम्बासीहरू राखिएका किर्तिपुर स्थित राधास्वामी सत्संग भवन, भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्यांकको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए। ती होल्डिङ सेन्टरहरूमध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका 2 स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ। यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी शुरूमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौं।
5: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राजा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ। टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ। खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा 4 टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ। शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देखियो। भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो कि किनभने त्यो
6: तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका काम गर्नेहरूको काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्। उनीहरूले के गुनासो गरेनन् यस सन्दर्भमा तपाईँहरूसँग?
5: म आउँदैछु। मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरे होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कूल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनिर हामी पुग्दै गर्दाखेरि एउटा स्कूल जागृति विद्यालयबाट आउनु पनि भएको थियो र समन्वय गरेर छिटै नै उहाँहरूको स्कूलको व्यवस्थापन गर्छौं भनेर, अनि हामीसित पिएमओ अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौं। र उहाँहरूको सबैभन्दा ठूलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ, जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ। र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था, किनभने धेरै महिला दिदी बहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारीमा जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ। तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ।
6: एउटा तपाईँले एक किसिमको त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो। यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
5: कहाँनेरि पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनुपर्छ कि हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी सम्झ्यौं भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन शुरू हुने साथै सबैजना सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो र त्यहीँनेरि बाढी घर घरमा पस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई। त्यो आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिङ सेन्टरमा ल्याउनु भएको छ। र
6: यो अर्थमा चाहिँ अब कानून न्याय तथा मानव अधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
5: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन। समिति गठन भएर हामी जाँदा त यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त। सो भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन, उहाँहरूलाई घाँस बाँसको पार्क्स र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एंगलबाट हेर्यौं र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सल्युसन दिने।
6: यहीँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशंकित देखिएको अवस्था छ, यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
5: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढंगले छिटो भन्दा छिटो टुंगाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो र हामी अहिले अवलोकनको ठाउँमा छौँ। तर समितिमै एजेन्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौ।
0: उनी थिइन् प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बास्कोटा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजूद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ। अशोक दाहालबाट,
3: आफ्ना तीनवटा युद्ध पोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र, ड्रोन र साना डुंगाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौं स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावबारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढ़ेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानी जहाजको निर्वाध आवत जावत शुरू गर्ने लगायतका विषय समेटिएका बताइएको छ। दुई पक्षबीच भएको झडपमा इजरायलको संलग्नता नदेखिएका विवरण आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
8: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
9: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
10: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
11: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
10: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
11: ल ल म दोलखा डेरीको नम्बर 1 डीडीसी दूध नै लिएर आइहाल्छु।
8: आहा कति मिठो दूध, अब देखि सधैं डीडीसी दूध नै लिएर आउनुस है बाबा।
12: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरिकोट बजारको नम्बर 1 डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
13: बिक्री केन्द्रहरू चरिकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
12: दोलखा दुग्ध उद्योग लिमिटेड, चरिकोट, दोलखा। सम्पर्क 0949 421 20।

0: श्री नगरपालिकाको जनहितमा जारी सूचना।
1: जिरी अस्पतालमा संचालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ।
0: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल निर्माण गरौं।
1: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
0: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
1: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नुपर्नेछ।
0: कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
1: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
0: केशव दाहाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत, जिरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जिरी दोलखा।

0: Sakyo, you are. Hey, koi chhama re. No, no, no, Sakyo.
1: Oi, no, pani lyama. Pani lyama, pani.
2: पानी ले पानी ले पानी यताले पानी
0: लौ न लौ सक्यो मुटियो त त्यता लौ न लौ
1: पानी पानी पानी यता पानी ले पानी भनेको
0: यता भोलि चल्या छ यता लौ न लौ सक्यो
3: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिऊ ध्यान
1: एक काटी सलाईले लिन सक्छ ज्यान
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ
1: धुम्रपान गरी जथाभावी चुरटको ठुटाहरू नफ्याकौ
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ अकल्पनीय घटनाबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास
6: तपाईँ सिन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
7: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
6: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
7: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
6: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानु पर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तारको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रिगदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो